0: चाहिँ भारीमा सबै भएको छ भनेको आजदेखि पनि सावधानी जप्नु भयो. विशेष गरी यो जहाँ चाहिँ कमजोर विभागहरू छ, जहाँ चाहिँ परिवहन सम्बन्धी विभागहरू छ, ती विभागहरूमा चाहिँ सावधान अप्नाउनु पर्ने विशेष जरुरी देखिन्छ भनेदेखि जस्तै नदी नालाको चाहिँ आसपासमा रहनेहरू, तटीय क्षेत्रमा रहनुहुने, अनि जस्तै थोरै पानीले पनि अलिकति डुबान हुन सक्ने चाहिँ क्षेत्रमा रहनुहुनेहरूले चाहिँ अलिकति विशेष सावधानी अप्नाउनु पर्ने देखिन्छ. यसलाई चाहिँ हल्का रूपमा ए होइन है भनेर पनि लिने अवस्था चाहिँ रहेन भनेको सतर्कता अप्नाउने र चाहिँ अगाडि बढ्न सक्ने किसिमको जस्तो मतलब चाहिँ देखिन्छ.
1: 11 गतेसम्म मेघ गर्जन चट्याङ हावाहुरी हिमपात तथा भारी वर्षाको सम्भावना रहेको भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अप्नाउन आग्रह समेत गरेको छ. यसैबीच अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा सवारी साधनमा चल्न रोक लगाइएको छ. जिल्ला प्रशासन कार्यालय धादिङले रात्रिकालीन गाड़ी आवागमनमा रोक लगाएको हो. प्रशासनका अनुसार हिजो राति 8 बजेदेखि आज बिहानसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ. काभ्रे प्लाञ्चोक जिल्ला स्थित रोशी खोला पनौती जलमापन केन्द्रको जल सतहले सतर्कता तह पार गरेको छ र यो बढ़दो क्रममा रहेकाले तल्लो तटीय तथा दुवान भइरहने क्षेत्रहरूमा सावधानी अप्नाउन र बिहानसम्मै सतर्कता अप्नाउनु पर्ने बाढ़ी पूर्वानुमान महाशाखाले निकालेको सूचनामा उल्लेख गरेको छ. पछिल्लो 12 घण्टाको अवधिमा देशका अधिकांश भूभागमा मध्यमदेखि भारीसम्मको वर्षा भएको देखिन्छ र 2 घण्टाको स्थिति हेर्ने हो भने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा ठूलो पानी बिहानैदेखि परिरहेको छ. यसैबीच पछिल्लो समयमा बाढ़ी भारी वर्षाको पूर्वानुमान गरिएकाले कृषि क्षेत्रमा पनि सावधानी अप्नाउनु पर्ने देखिएको छ. कृषि विभागले हुरी बतास सहित ठूलो पानी पर्ने सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अप्नाउन अनुरोध गरेको हो. मौसममा देखिएको फेरबदल तथा अविरल वर्षाका कारण धानबाली लगायत अन्य उत्पादनको संरक्षणका लागि किसानहरूलाई सतर्कता अप्नाउन विभागले हिजो नै अनुरोध गरिसकेको छ. भित्र्याउन तयार भएको धानलाई केही दिन परिपक्व भएपछि मात्र काट्न तथा काटेर भित्र्याउन छोडेको धानलाई हावा खेल्ने ठाउँमा राख्न र धान खेतको विभिन्न ठाउँबाट पानीको निकासका लागि आवश्यक प्रबन्ध गर्न पनि किसानलाई सूचना निकालिएको छ. भण्डारण गरिएका खाद्य वस्तुको नियमित अनुगमन गर्न अनुरोध गरिएको विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले सीआईएमसँग बताउनुभयो. उच्च पहाड़ी क्षेत्रमा भाँच्ने बेला भएको मकै तुरन्त भाँचेर ओतमा राखी हावा खेल्ने ठाउँमा फिजाउन भनिएको छ. कृषि संचार तथा मानव संसाधन विकास केन्द्रले गोठ खोरका छाना हुरी बतासले उडाउन नसक्ने गरी बलियोसँग बाँधेर वा भार राखेर सुरक्षित गर्न अनुरोध गरिएको छ. आफ्ना पशु चौपायालाई अग्लो र सुरक्षित स्थानमा सार्नको लागि अनुरोध गरिएको छ. किसानका बाली तथा उत्पादनलाई क्षति कम गर्न जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनका आधारमा आवश्यक सूचना तथा सन्देश पठाइने केन्द्रका अधिकृत संजीव पण्डितले बताउनु भएको छ. भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा भने पूर्व सचेतना अभियान सञ्चालन गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्. भीमदत्त नगरपालिकाका नगर प्रहरीले महाकाली नदीको तटीय क्षेत्रमा सचेतनाका लागि माइकिङ गरिरहेको नगर प्रमुख निलम लेखकले जानकारी दिनुभएको छ. अनि अरू विभिन्न जिल्लामा पनि सुरक्षा निकायका प्रतिनिधिहरूले माइकिङ गर्दै पूर्व सचेतना अप्नाउन र सूचनालाई नियमित रूपमा अनुगमन गरिराखेकाले दिएको सूचनाको पालना गर्न अनुरोध गरिएको छ. यसैबीच सम्भावित विपदको जोखिम मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले प्रधान कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई सार्वजनिक विदाका दिन समेत काठमाडौँ उपत्यका नछोड्ने निर्देशन दिएको छ. मौसममा देखिएको प्रतिकूल अवस्थाका कारण विपद प्रति कार्यका लागि आवश्यक जनशक्ति जुनसुकै बेला परिचालन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्रधान कार्यालयमा कार्यरत कर्मचारीलाई उपत्यका बाहिर नजान निर्देशन दिएको हो.
0: संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले भर्खरै सम्बोधन शुरू गर्नुभएको छ. न्यूयर्कमा जारी संयुक्त राष्ट्र संघको 81 महासभाको उच्चस्तरीय सप्ताह अन्तर्गत आजको दिवा सत्रमा उहाँले सम्बोधन शुरू गर्नुभएको हो. त्यसअघि प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेट गर्नुभएको थियो. महासचिव गुटेरेसले भुटेकोशी विपदमा भएको जनमनको क्षतिप्रति गहिरो सम्वेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्र संघ नेपालसँग ऐक्यबद्धता रहेको पनि बताउनुभएको थियो. उहाँले युवा नेपाली प्रतिनिधि मण्डलको प्रशंसा पनि गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ. आफ्नो सन् 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त

भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री शाहले नेपालमा आएको बाढ़ी र जलवायु न्यायको विषयमा अहिले राष्ट्रसंघमा सम्बोधन गर्दै यी विषयवस्तुहरूमा सरकारवाला निकायको ध्यानाकर्षण गराइरहनु भएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमाले भित्रको विवाद र साम्य गर्न अध्यक्ष ओलीको नीति
1: समीक्षा के कारण हो त कारण खोज्दै जानुपर्छ भन्ने उद्देश्यले पवित्र उद्देश्यले चाहिँ कार्यदल निर्माण गरेको थियो पार्टी सचिवालयले
2: तर त्यसलाई अफवा भनियो।
0: बाढ़ी प्रभावित क्षेत्रमा नवजात शिशु र बाल बालिकामा सरुवा रोगको जोखिम 66 जिल्लाका 630 पालिकामा कांग्रेसले सक्यो निर्वाचन 30,000 मेट्रिक टन यूरिया खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान लगायतका खबर बाँकी नै छन् सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्नु?
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनुपर्छ। पशुको दाना पानी पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै

0: हो तथा अपराध सीआईएन द्वारा दलितका लागि जारी सन्देश। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: कांग्रेस संस्थापन पक्षले 15 महाधिवेशन अन्तर्गत हिजोसम्म 66 जिल्लाका 630 पालिकामा निर्वाचन सम्पन्न गरेको छ। यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले 10 असोजका लागि तोकिएको प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम भने मौसमका कारण 13 असोजभित्र सकिसक्ने गरी निर्देशन समेत दिएको नेताहरूले बताएका छन्। यसैपछि नेपाली कांग्रेस संस्थापन उत्तर पक्षले भने समानान्तर महाधिवेशनका लागि 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। निवर्तमान सभापति श्रीबहादुर देवा समोरी संयोजक डाक्टर शशांक कोइरालाको संयोजकत्वमा हस्ताक्षर गरिएको 77 मध्ये 76 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाइएको हो। रूकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि खटाइएको छैन। समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश हमाङ, पाँच थरमा सूर्य कुमार दाहाल, इलाममा सुजता परियार केन्द्रीय प्रतिनिधिका रूपमा तोकिएको छ। कांग्रेस नेता डा

0: गर्नुभएको छ। यसैबीच गणतन्त्रकी दोस्रो राष्ट्रपतिको रूपमा भूमिका निर्वाह गर्नुभएकी विद्यादेवी भण्डारी यसअघि नै पार्टी राजनीतिमा पुनरागमन गरिसक्नु भएको भए पनि एमाले उहाँलाई वरिष्ठ नेताका रूपमा भित्र्याउनु भएको छ। एमालेको विधानमा भने यो पदको व्यवस्था छैन। 2072 कार्तिकमा राष्ट्रपति निर्वाचित भएसँगै भण्डारीले पार्टी नेतृत्व छोड्नु भएको थियो। उहाँ अघि राष्ट्रपति भएका रामवरण यादव विगतमा कांग्रेस महामन्त्री भए पनि शीतल निवासबाट फर्किएपछि भने स्वतन्त्र छविसहित जीवनयापन गरिरहनु भएको छ। शुरूमा विभिन्न खालका चर्चा परिचर्चा र एमालेको नेतृत्व तहबाटै भण्डारी राजनीतिमा फर्किन नहुने कुरा पनि थियो, तर पछिल्लो समयमा पार्टीभित्र देखिएको विवाद समाधानको क्रममा अध्यक्ष ओलीले यस्तो नीति लिएको नेताहरूले बताएका छन्।
1: राष्ट्रमन्त्री सुशील खनालले अतिक्रम विकसित मुलुकका लागि गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्न वित्त जलवायु न्याय उत्पादन क्षमता र दिगो स्तर उन्नतिमा केन्द्रित सहयोग आवश्यक भएको बताउनु भएको छ।

0: यसै बाह्य संकटका कारण एलडीसीले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको समेत उल्लेख गर्नुभएको हो। संयुक्त राष्ट्रका अनुसार एलडीसी विश्व जनसंख्याको करिब 14% भए पनि विश्व व्यापारमा उनीहरूको हिस्सा 1.5% भन्दा कम छ। उनीहरू बाह्य झट्का प्रति अत्यन्त संवेदनशील रहेको समेत बताइएको छ। नेपालको अध्यक्षतामा रहेको एलडीसी समूहको 3 वर्ष कार्यकाल पूरा हुँदै गर्दा आयोजित बैठकमा मन्त्री खनालले केही साता अघि नेपालको ट्रान्स हिमालयन क्षेत्रको व्यापार मार्गमा आएको विनाशकारी बाढ़ी तथा पहिरोको प्रसंग उल्लेख गर्दै त्यसलाई हिमालय सुनामीको संज्ञा दिएको समेत सचिवालयले बताएको छ।
1: कृषि सामग्री कम्पनी लिमिटेड केएससीएलले 30,000 मेट्रिक टन यूरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। सार्वजनिक सूचना जारी गर्दै यूरिया 46,000 खरिद तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरिएको हो। बोलपत्रमा सबै देशका योग्य आपूर्तिकर्ताले सहभागिता जनाउन सक्ने कम्पनीले जानकारी दिएको छ। बोलपत्र अनुसार खरिद गरिने यूरिया मल 30,000 मेट्रिक टनको छ। मल कोलकाता वा हल्दिया बन्दरगाह हुँदै डीडीपी नेपाल आधारमा विराटनगर, वीरगंज र भैरवा स्थित कृषि सामग्री कम्पनीका गोदामसम्म आपूर्ति गर्नुपर्नेछ। अन्तिम गन्तव्यसम्मको बीमा पनि आपूर्तिकर्ताले नै गर्नुपर्ने बोलपत्रमा उल्लेख छ। कम्पनीका अनुसार बोलपत्र खरिदका लागि 4,00,000 रूपियाँ शुल्क तोकिएको छ भने बोलपत्र जमानत 20,000 अमेरिकी डलर बराबरको हुनुपर्नेछ। बोलपत्र सम्बन्धी बोलपत्र बैठक अक्टोबर 16

0: बैठकमा दिउँसो 2 बजे कम्पनीको कुलेश्वर स्थित प्रधान कार्यालयमा हुनेछ। इच्छुक योग्य बोलपत्रदाताले अक्टोबर 26, 2026 दिउँसो 1 बजेसम्म कम्पनीको प्रधान कार्यालयमा बोलपत्र पेश गर्न सक्ने पनि सूचनामा उल्लेख गरिएको छ।
1: हिजोदेखि पहिरोको अविरल वर्षाका कारण कृष्णवीरमा फेरि पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार हिजो रातीबाट ठूला ढुंगा र चट्टान सहितको पहिरो खसेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको छ। यसअघि गत भदौ 14 गते त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको भित्ता कटान गर्दा कृष्णवीरमा भीषण पहिरो गएको थियो। उता सिद्धार्थ राजमार्गमा पनि सवारी साधन आवागमन रोकिएको छ। वर्षाका कारण हुन सक्ने सम्भावित बाढ़ी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गको दोभान स्थित बाबा सड़क खण्डमा रातिको समयमा सवारी आवागमन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै असोज 12 गतेसम्म बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन रोक्न निर्देशन दिएको हो। यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिम न्यूनीकरणका लागि यो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्तीले बताउनुभयो।
0: गत भदौ 10 गते भुटुकोशीमा आएको भीषण बाढ़ीपछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायहरूबाट सहयोग आउने क्रम चलिरहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार बाढ़ी आएको पहिलो दिनदेखि नै निरन्तर सहयोग प्राप्त भइरहेको छ। तत्काल आवश्यक पर्ने उद्धार तथा राहत सामग्रीको सहयोग जारी रहँदा अब भने पुनर्निर्माण र पुनरुत्थानका लागि समेत सहायता आउन थालेको मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका सहसचिव कौशल किशोर रायका अनुसार बाढ़ीपछि तत्काल आवश्यक राहतसँगै अब पुनर्निर्माणका लागि समेत सहयोग जुट्न थालेको छ। समयमा सबै छिमेकी मुलुकहरूबाट ठूलो सहयोग प्राप्त भइरहेको पनि उहाँले बताउनु भएको छ। भौतिक सामग्री सहयोग गर्नेमा छिमेकी राष्ट्रहरू भारत, चीनका साथै संयुक्त अरब इमिरेट्स, यूएई, सिंगापुर र दक्षिण कोरिया अगाडि देखिएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार भारतले 5 चरणमा 74 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ भने उद्धारका लागि विज्ञ टोलीहरू पनि प्रभावित क्षेत्रमा खटिएका छन्। प्रभावित क्षेत्रमा रहेका बालबालिका र नवजात शिशुमा भने विभिन्न सरुवा रोगको संक्रमणको जोखिम पनि देखिएको छ। यसका लागि सरकारवाला निकायसँग समन्वय भइरहेको पोषण शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत निशा जोशीले सीआईएमसँग बताउनुभयो।
2: नवजात शिशुमा केही संक्रमणका लक्षणहरू जस्तो ज्वरो आउने, होइन, नवजात शिशु एकदम सिताङ्ग हुने, चिसो हुने, अनि त्यसपछि नवजात शिशुको नाभिमा संक्रमणहरू आउने, छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्, स्वास्थ्य संस्थामा लानुहोस्। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ। यसरी नै हामीले सेवाहरू दिइरहेका छौं।
1: साझा खबरमा अब विदेशका खबर। पाकिस्तान र अफगानिस्तानबाट आफ्नो भूभागतर्फ ड्रोन आक्रमणको प्रयास भएको दावी गर्दै

0: आएका स्वयं स्थलमा ड्रोन आक्रमण भएको समेत दावी गर्नुभएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेन विरूद्धको युद्धमा 47 देशका नागरिकलाई लड़ाकूका रूपमा प्रयोग गरिरहेको दावी गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै वहाँले रूससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका दुई सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको समेत जानकारी गराउनु भएको थियो। जेलेन्स्कीले घाना, नेपाल र भारत लगायतका देशका नागरिक रूसी पक्षबाट युद्धमा संलग्न रहेको समेत उहाँले राष्ट्रसंघको महासभामा सम्बोधनका क्रममा जानकारी गराउनु भएको थियो। यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्ने क्रममा लगत्तै दर्जनौं देशका प्रतिनिधिले महासभाको हलबाट बाहिरिएका थिए। हिजो न्यूयोर्क स्थित यूएन मुख्यालयमा नेतन्याहु सम्बोधनका क्रममा मंचमा पुगेपछि प्रतिनिधिहरू एकपछि अर्को गर्दै हलबाट बाहिरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। उनीहरूले नेतन्याहुको भाषण बहिष्कार गरेको समेत उल्लेख गरिएको छ। साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रतासहित समग्रमा 9 अंकले अघि रहयो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा काँस्य पदक जित्ने पक्का भएको छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोली काँस्य जितेको थियो। पुरूष कबड्डीमा भने नेपालले सान्त्वना जित हासिल गरेको छ। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको थियो।
1: शुरूमा नेतृत्व परिवर्तनको माग गरेका एमाले नेता अन्तिममा कसरी विचार परिवर्तन गरे? एकजना नेतासँग कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टीवी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टीवी च्यानलहरू, वाईफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV। अब क्लासिक टेकमा आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सीता जा बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि। रामुला सुन न, म त अब प्याकेटमा राखेर रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु। ओहो, तिमी त घरको खाने भएछौ नि।
4: के को सरसल्लाह हो दुईजनाको?
3: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेर चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
4: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
3: ए हो र रामसर, म पनि अब बजार या बनी बना खाना छोड्न सक्छु होला र?
4: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
5: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएम।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरमा अब एमालेको विवादको प्रसंग। एमालेका विभिन्न तहका बैठक हिजो आज चलिरहेका छन्। पार्टी नेतृत्व परिवर्तनको विषय भने ओझेलमा परेको छ। हामीले एमाले नेता यज्ञबहादुर बोगटीसँग एमाले विवाद र समाधानको उपायका बारेमा कुराकानी गरेका छौं।
7: अन्तर्राष्ट्रिय अवस्थाको बारेमा बहुत राम्रो ढंगले हाम्रो राजनीतिक प्रतिवेदनमा विश्लेषण भएको छ र 23 र 24 गतिको जो भदौ 23 र 84 भदौ 23 र 24 गतिको जो घटना छ त्यसका बारेमा बहुत राम्रोसँग विश्लेषण भएको छ।
1: त्यसमा पार्टीको अथवा तत्कालीन सरकारको प्रमुखको नाताले केही स्वीकार अथवा अस्वीकार गरेको विषयवस्तुहरू
7: होइन, त्यो मसिनो ढंगले धेरै प्रश्नहरू राजनीतिक प्रतिवेदनमा उठाइएका छन्। ती प्रश्नहरूको बारेमा चाहिँ जफात पनि दिइएको छ र त्यो बेला जो नेपाललाई त्यो 23 र 24 जनजी आन्दोलन आफैमा चाहिँ मुद्दा सकारात्मक थिए तापनि तर पछिल्लो दिनको विध्वंस ध्वंस जो निर्माण भयो त्यस त्यो भनेको नेपालको लोकतान्त्रिक आन्दोलनलाई पनि एउटा खतराको घण्टी बजाएको हो। त्यसका साथसाथै चाहिँ यो नेपाल राष्ट्रको राष्ट्रियतामाथि पनि एउटा चाहिँ त्यो गम्भीर रूपमा के राष्ट्रियतामाथि प्रश्न उठ्ने राष्ट्रियतालाई कमजोर पार्ने खालका प्रवृत्तिहरू त्यो घटनादेखि आजसम्म हुँदै गएका छन्। अब राष्ट्रियतालाई कमजोर गर्न हामीले दिनुहुन्न र लोकतन्त्रलाई बलियो बनाउने र लोकतन्त्रलाई पनि कमजोर गर्न हामीले दिनुहुन्न भन्ने खालको राजनीतिक प्रतिवेदनमा उल्लेख छ। त्यसका साथसाथै महत्वपूर्ण कार्यभारहरू हाम्रा चाहिँ आगामी दिनमा गर्ने कार्यभारहरू र हाम्रा चाहिँ कार्यनीतिहरू हाम्रा रणनीतिहरू पनि राजनीतिक प्रतिवेदनले सुस्पष्टताका साथ ल्याउनु भएको छ। त्यो विचारलाई त्यो राजनीतिक प्रतिवेदनलाई केन्द्रीय कमिटीले पास गर्छ र त्यसलाई चाहिँ बोकेर आम नेकपा एमालेका कार्यकर्ता र नेताले त्यसलाई बोकेर जनताको बीचमा गाउँ बस्तीमा अब जान्छ।
1: अनि यसमा नेता विष्णु पौडेल र महासचिव शंकर पोखरेलले असहमति जनाएको विषय
7: होइन, उहाँले केन्द्रीय कमिटीमा त त्यस्तो असहमति त केही जनाउनु भएन। केन्द्रीय कमिटीमा उहाँले आफ्नो विचार राख्नुभयो, हाम्रो असहमति केही पनि छैन। हामीले चाहिँ जो अध्यक्षले ल्याएको राजनीतिक प्रतिवेदन छ यो बहुत सान्दर्भिक छ, समय सापेक्ष अनुसारको छ, यसलाई चाहिँ हामी सबैले मानेर जानुपर्छ भन्ने उहाँहरूले दुवैजनाले आफ्नो वक्तव्य दिनुभएको छ।
1: यो बीचमा त्यसो भने के भयो त यस्तो पुरै एउटा अध्यक्ष ओलीको विरूद्धमा विचार अथवा विभिन्न खालको भेटघाट भएका र त्यो अवस्थाबाट फेरि घुमेर यो आकारमा फनुक्क फन्केर अध्यक्षको प्रतिवेदनलाई सबैले स्वीकार गर्नु
7: होइन, यस्तो आम निर्वाचन पछाडि हामीले केही धक्का खायो नेकपा एमाले भन्ने हामीले स्वीकार गरेका छौं अस्तिको निर्वाचन पछाडि र त्यस पछाडि समीक्षा गर्नुपर्छ यो निर्वाचनमा धोका खानुको पछाडिहरू हाम्रा आन्तरिक कारणहरू छन् कि बाह्य कारण छन् कि ती महत्वपूर्ण ढंगले समीक्षा गर्नुपर्छ भन्ने तरिकाबाट कार्यदल सचिवालयले बनाउने कुरा भयो र त्यो सचिवालयले बनाएको कार्यदल आफैमा चाहिँ समीक्षा के कारण हो त कारण खोज्दै जानुपर्छ भन्ने उद्देश्यले पवित्र उद्देश्यले चाहिँ कार्यदल निर्माण गरेको थियो पार्टी सचिवालयले,
1: तर त्यसलाई अफवा भनियो। एमाले नेता यज्ञ बहादुर बोगटीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आजदेखि 3 दिन ठूलो पानी र बाढ़ीको जोखिम, रोशी खोलामा सतर्कता तहभन्दा बढ़ी बाढ़ी, दुवान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध, कृष्ण भीरमा पहिरो, राजमार्ग पूर्ण रूपमा बन्द, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बिहानीदेखि ठूलो पानी पर्दै, अल्प विकसित देश भएर पनि नेपालको वातावरणीय योगदान विश्वकै उल्लेखनीय रहेको प्रधानमन्त्रीद्वारा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन, महासचिव गुटरेससँग पनि छलफल, एमाले नेतृत्वमा 11 वर्षपछि विद्या भण्डारीको पुनरागमन,
8: बाढ़ी प्रभावित क्षेत्रमा नवजात शिशु र बालबालिकामा सरुवा रोगको जोखिम, 66 जिल्लाका 630 पालिकामा कांग्रेसले सकेको निर्वाचन, 30,000 मेट्रिक टन यूरिया खरीद गर्न बोलपत्र आह्वान,
1: इजरायली प्रधानमन्त्रीले सम्बोधन गर्दै गर्दा दर्जनौं देशका प्रतिनिधिद्वारा संयुक्त राष्ट्रसंघको महासभा बैठक, रूसले युक्रेन विरूद्ध 47 देशका नागरिकलाई प्रयोग गरेको राष्ट्रपति जेलेन्स्कीको दावी,
8: र विश्व एसियाली खेलकुदको क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश, अब इरानसँग खेल्ने पुरूष कबड्डीमा सन्तोष जित।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालेन र अर्थमन्त्री स्वर्णिम वागले।
9: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: जय
1: गुरु संपूर्ण मानव चोलाको
0: जय
1: जय हो बोलो राधे राधे
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पार्लर 89.1 MHz
3: सहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM
4: औलो कसरी सर्छ संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ
3: औलोका लक्षणहरू मुख्य लक्षण कामजोरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काँप छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
4: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो
3: लामखुट्टेको टोकाइबाट कसरी बच्ने झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्यालढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
5: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू Wi-Fi 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
6: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन कुन्नी
7: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
8: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
7: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
8: बाबा हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी
7: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
8: सम्पर्क नम्बर 9875082997
6: 9855010997
5: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासबुक एप्लिकेशन
9: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी
5: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण
9: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
5: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
9: नेपाली FM तथा अनलाइन रेडियोहरू
5: नेपाली विनिमय दर सुनसादीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
10: ए लौ चटाइ पर्ने आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ
11: हुन्न हुन्न चटाइ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
12: हो र
11: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
12: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
11: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
12: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
11: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड
0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

सर्वकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सरझै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान पन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्ने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्ने गरेका छौं। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौं। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz, रत्नगर 2 टाँडीबाट, इच्छाकामना एफएम 102.4 MHz, इच्छाकामना कुरिन्टा चितवनबाट, रेडियो साहिलो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो रेडियो जलजला 96.4 MHz त्रिवाङ्गी रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98.451.75.223 र 98.056.75.223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98.451.75.223 र 98.056.75.223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असोज महिनाको आज 9 गते र धनुषा ऋषि सन् 2026 सेप्टेम्बर 25 तारिक, सक सम्वत्सर 1948, नेपाल सम्वत् 1146, रोद नामक सम्वत्सर, दक्षिणायन शरद ऋतु, आज शुक्रबार रहेको छ, भाद्र शुक्ल पक्ष तिथि रहेको छ, आज चतुर्दशी तिथि रहेको छ, नक्षत्र भनिरहेको छ शतभिषा नक्षत्र, योगमा रहेको छ शुलयोग, करणमा रहेको छ ग्रह करण रहेको छ, चन्द्रमा आज कुम्भ राशिमा श्री सूर्यनारायण सिंह, विशेष गरी श्री सूर्यनारायण सिंह आज विशेष गरी कन्या राशिमा, आनन्दादि योगमा आज सौम्य योग रहेको छ। आज बिहान सूर्योदय 5:54 भयो भने सदा सूर्यास्त 5:55 हुनेछ। आजको दिमान घडी 12 घडी 1 पारा रहनेछ। आज दिन विशेष रहेको छ, आज पञ्चक अनन्त चतुर्दशी व्रत, कुमारी इन्द्र जात्रा, हरिसिद्धिमा दीप यात्रा भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँहरूलाई विशेष ग्रह गोचरको विषयमा पनि जानकारी भनी गराउँदैछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा। आजको कालबेला यानि कि अशुभ समय र आजको कालबेलाको समय रहेको छ, विशेष गरी बिहानको 10:24, 56 सेकेन्डदेखि बिहानको 11:55, 23 सेकेन्डसम्म कालबेला। आजको लाभ बेला रहेको छ, बिहानको 7:24, 2 सेकेन्डदेखि बिहानको 8:54, 29 सेकेन्डसम्म लाभ बेला।
आजको शुभ बेला रहेको छ बिहानको 11:55 23 सेकेन्डदेखि दिउँसोको 1:25-50 सेकेन्डसम्म शुभ बेला आजको काल बेला यानि कि अशुभ समय र आजको काल बेलाको समय रहेको छ विशेष गरी बिहानको 10:24-56 सेकेन्डदेखि बिहानको 11:55

ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँछु। यसो ग्रह गोचरमा सूर्य कन्या राशिमा, चन्द्रमा कुम्भ राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि कुम्भ राशि, स्वत भिषा नक्षत्रको चौथो चरण नाम आउँछ, शुभबाट सुदेव सुभद्र नाम आउँछ, आज यिनीहरू राक्षसी गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल।

0: राशि।
1: मेष राशि हुनेहरूका लागि आजको दिन प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिन्छ। प्रतीक्षा गरेको काम सम्पादन हुन जाँदैछन्। दैनिक आवश्यकता पूरा हुन जाँदैछन्। मेहनतको फल प्राप्त हुनेछ। समय लागे पनि मेहनतले काम बढाउन सकिन्छ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। व्यापार साझेदारी र छटापटामा लाभ मिल्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदै फाइदा हुने खालको यो गुण राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूको लागि आजको दिन गरिएको कामले नामधाम इनाम दिनाउँदैछ। कर्म क्षेत्रमा गरिएको साधना सिद्ध हुँदै जाँदैछ। मेहनतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदार्थहीन व्यक्तिसँग मित्रता बढ्नेछ। पेसा व्यापार व्यवसायमा पनि फाइदै फाइदा हुनेछ। कर्मयोगले मान सम्मान समेत दिलाउने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूको लागि आजको दिन मेहनत परे पनि भाग्यले राम्रो अवसर दिलाउँदैछ। चुनौतीहरू सतह हट्दै जानेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइन्छ। अभाव हट्नुको साथै नाम इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउने खालको यो गुण राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहेकाले सोचेको उपलब्ध तत्काल नपाइला। सोचेको समयमा काम नबन्न सक्छ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्नु पर्ला। आफ्ना सूचना बाहिर्ने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला। उपलब्धिको लागि केही समय प्रतीक्षा गर्नु पर्ला। केही अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दो व्यवहारमा पछि परिन्छ। अरूका लागि बुद्धि र श्रम समेत खर्च गर्नुपर्ने खालको गुण राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन हाँसखेल र मनोरञ्जनको समय रहेको छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। आफन्त सत्कार पाइन्छ। आमदानी बढाउने काम शुरू गर्न सकिन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। भौतिक साधन जुट्नले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यापार व्यवसायको सन्दर्भमा यात्रा हुनेछ। काममा साथीभाइको सहयोग जित्नले उत्साह मिल्नेछ। दिगो काम थाल्ने समय पनि राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर बन्नाले चिता काम रोकिन सक्छ। गोपनीयता बाहिर्नाले अवसरवादीहरूले फाइदा उठाउन सक्छन्। अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। श्रम गरिकन चिताको मूल्य प्राप्त नहुन सक्छ। तैपनि उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीहरूको चलखेल बढ्ने सक्ने योग रहेको छ। अलि सजग रहेर अगाडि बढ्दा राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न

0: कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
1: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9805275223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: तुला राशि उनीहरूका लागि आजको दिन प्रत्याशित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको साथ पहिचान गर्न सकिन्छ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। भौतिक प्रतिस्पर्धा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुन सक्छ। यात्रा गर्ने अवसर पनि जुट्न सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
3: वृश्चिक
2: राशि उनीहरूको लागि आजको दिन परिस्थितिवश काममा बाधा हुने समय रहेको छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। आफ्नो मेहनतबाट अझै फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नु अघि राम्ररी विचार पुर्याउनु होला। व्यापार व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। व्यवसायमा आंशिक लाभ हुनेछ। तत्काल ठूलो फाइदा नदेखेकाले लाभ उठाउन हतार नगर्दा नै राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन आफूले काम लिँदा राम्रो प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिया काम बन्दै जानेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिन्छ। कृषिमा कामको चाप र चौपायमा केही समस्या देखे पनि प्रशस्त धनार्जन हुने समय रहेको छ। मेहनतले जीवनशैलीमा परिवर्तन समेत ल्याउन सकिने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन अध्ययन लेखन र प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। आन्दोलनको सत बन्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुन सक्छ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुँदै जानेछन्। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदै फाइदा दिलाउने खालको यो राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले काममा हौसला जगाउनेछ। नयाँ कामको अप्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्त मात्रामा भेटिनेछन्। बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। सुन्दर पहिरनका साथ व्यक्तित्व कुशलता प्रदर्शन गर्ने अवसर समेत प्राप्त हुने खालको यो गुण राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन खर्च जो गर्न आफन्त परिवारबाट टाढिनु पर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनु पर्ला। लागत मूल्याङ्कन नगरी काम थाल्दा समस्या पर्न सक्छ। खर्च लागि पनि यात्राको साइज जुन सक्छ। टाढाका साथीभाइको निम्त प्राप्त हुने समय रहेको छ। अवसरको खोजीमा केही दुर्दुर गर्नु पर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउन सक्छन्। अलि सजग रहेर अगाडि बढ्दा राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने परेमा
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तु शास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृदान,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन

0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
1: यो आवाज हो सर्वर रेडियो।

0: सर्वप्रथम बसे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गरिसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गरिसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भन्ने गर्ने बेला रहेको छ। तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो। हजुर हजुर नमस्ते। कहाँ को बोल्दै हुनुहुन्छ? हेलो। उहाँसँग हाम्रो कुरा गर्ने भयो हुन सकेन। 9845175223 र 9806575223 नम्बरमा तपाईँले सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँको बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर नमस्कार गुरु।
0: नमस्कार, कहाँको बोल्दै हुनुहुन्छ?
1: हजुर
0: रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: हजुर रोल्पा जिल्ला रुम्सीगढी गाउँपालिकाबाट।
0: शुभ नाम तपाईँको?
1: बलबहादुर कुँवर।
0: बलबहादुर कुँवरजी बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: छोरीको विषयमा।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो? हजुर नानीको जन्ममिति भन्नुहोस् त। हेलो। हजुर सुन्नु भएको छैन? हेलो। उहाँसँग पनि त्यति राम्रो कुराकानी भयो हाम्रो हुन सकेन। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। हजुर हजुर सुन्नु भएको छ म गरेको? उहाँसँग हाम्रो कुराकानी उहाँसँग पनि हुन सकेन, अलिकति पानी परेको छ मौसम अनि नेटवर्कको समस्याहरू पनि हुनसक्छ कि, त्यही भएर तपाईँले फोन गर्दाखेरि चाहिँ अलिकति नेटवर्क आउने ठाउँमा बसेर फोन गर्नुहोला, भुइँमा बसेर फोन नगर्नुहोस्, माथिल्लो पिँढीमा गएर फोन गर्नुहोला है, तपाईँले फोन गर्दाखेरि चाहिँ सजिलो हुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। हजुर नमस्ते।
2: हेलो।
0: हजुर हजुर कहाँबाट बोल्दै
2: हुनुहुन्छ? हेलो।
0: हजुर हजुर कहाँबाट बोल्दै हुनुहुन्छ?
2: नमस्ते। धादिङ जिल्ला मुलपानी।
0: धादिङ जिल्ला मुलपानीबाट तपाईँको शुभ नाम?
2: सोमबहादुर थापा।
0: सोमबहादुर थापा कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: नातिको विषयमा गुरु।
0: नातिको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2075 साल भदौ 12 गते।
0: भदौको 12 गते समय भन्नुहोस्?
2: बिहान 7:15।
0: बिहानको 7:15 जन्म समय, बिहानको 7:15 जन्म कुन जिल्ला भएको हो?
2: काठमाडौँ। हजुर
0: मङ्गलबार हो?
2: हजुर मङ्गलबार।
0: 2075 साल भाद्र कृष्ण पक्षको मङ्गलबार द्वितीय तिथिमा जन्म, कुम्भ राशि, पूर्व भाद्रको तेस्रो चरण, नाम आउँछ नानीको दमयन्ती भन्ने नाम आउँछ।
2: हजुर
0: नानीको नाम दमयन्ती भन्ने नाम आउँछ क्या, नारायणको नाम अथवा दया भन्ने नाम आउँछ है।
2: हजुर
0: आज दिन अलिक नरगण परेको छ नानीको, घातकमा तिथिहरू छ नानीको लागि, तृतीय अष्टमी त्रयोदशी बिहिबार घातक, नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक छ। दशा भाग्य ग्रह असाध्य राम्रो छ, त्यो धेरै नराम्रो ग्रह छैन, अलि यिनलाई पेट दुख्ने समस्या हुन्छ, अलि चिसोबाट बचाउनु होला, चिसो चिजहरू सकभर नखाने, मनतातो पानीहरू पिउने, मनतातो खानेकुराहरू मनतातो बनाएर खाने है। सरकारी जागिर सरकारी क्षेत्र राम्रो हुन्छ, अलिक छिटो रिसाउने स्वभावकी हुन्छन्, अलिक खरो स्वभावकी हुन्छन् भन्छ यिनको लागि चाहिँ। अब कुण्डलीबाट हेर्दाखेरि नानीको बोलीमा बाणीमा अलिकति अस्पष्टता आउने पनि देखिन्छ यहाँबाट हेर्दा, अहिले ग्रह यिनको भद्रिका र बृहस्पति ग्रह चलेको छ. अब यिनलाई ग्रह भनेको अब आउने भदौसम्म ग्रह मध्यम मध्यम छ, भदौ पछि दशाको शान्ति गर्नुपर्छ है. हजुर, एक वर्ष पछि दशाको शान्ति गर्नुपर्छ. भदौ अब आउने भदौ पछि, चौरासीको भदौ पछि दशाको शान्ति चाहिँ गर्नै पर्छ, नगरिकन हुँदैन. गराउनुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन, चिन्ता नगर्नु, ठिक छ ग्रह है. हजुर भन्नु त.
2: अनि पढाइ सम्बन्धी,
0: पढाइ सम्बन्धी नानीको पढाइ यस्तो छ, पढाइ सम्बन्धी ग्रह राम्रो छ. अब पढ्ने नपढ्ने भन्ने कुरा चाहिँ उनको कुरा भयो. रुचि भनेको चाहिँ अलिक कम रुचि हुन्छ, तर पढ्ने हो भने तपाईँ अगाडि बसेर अथवा आमाले अगाडि राखेर अगाडि बसेर पढाउनु भयो भने दिमाग राम्रो भएको मान्छे हो क्या. माता पितासँग सम्बन्ध राम्रो हुन्छ, त्यस्तो नराम्रो छैन. हजुरबा हजुरआमासँग राम्रो छ. पछि ठुलो भएपछि विवाहको लागि चाहिँ अलिकति त्यो बेलामा कुण्डली हेराएर जुराएर विवाहका दोषहरू मेटाएर विवाह गर्नुपर्ने देखिन्छ. अरू त त्यस्तो नराम्रो छैन, राम्रो छ कुरा है.
2: गुरु
0: हजुर भन्नु न,
2: यो नाग पूजा नागको पूजा भन्ने कुरो गुरुले गरिरहनुहुन्छ, पञ्चमी पञ्चमी भन्नुहुन्छ. अब यो कोटीको पञ्चमी ठिक कि औँसीको पञ्चमी ठिक गुरु पूजा गर्नलाई?
0: पूजा गर्नको लागि त तपाईँको नागको पूजा गर्नको लागि त पूर्णिमाको पञ्चमी ठिक हो.
2: हजुर,
0: यसमा पनि विशेष दिन छन्, जस्तै नाग पञ्चमीमा एकदम राम्रो हुन्छ. नाग पञ्चमीमा गर्न पाउनु भएन भने सरस्वती पूजा भन्छ त्यसलाई, अर्को सरस्वती पूजाको पञ्चमी भन्छ त्यसलाई, श्री पञ्चमी भन्छ है. हो, त्यो बेलामा गर्न मिल्छ. अर्को चाहिँ मङ्सिरमा पर्छ विवाह पञ्चमी भन्ने, हो त्यहाँ गर्न मिल्छ. अर्को चाहिँ अब घटस्थापनाको पाँचौँ पञ्चमी भनेको नवरात्रको पञ्चमीमा पनि गर्न मिल्छ. विशेष भयो. अरू अरूको बेलामा चाहिँ पूजा गर्नको लागि चाहिँ पूर्णिमाको पञ्चमीको दिन पूजा गर्नुपर्छ, राम्रो हुन्छ. नानीलाई पनि छ नाग दोष, सामान्य खालको नर्मल देखिएको छाया छ होइन. यसको चाहिँ रत्न कवचहरू लाउने र नागको लागि पूजा मात्रै गरेर पनि हुँदैन. रत्न कवच लगाउने अनि त्यसपछि पञ्चमीको पारेर पूजा गर्ने नागको, अनि पञ्चमीको दिन चोखो सकिन्छ व्रत बस्ने, सकिँदैन भने एक छाक चोखो खाने बेलुका, सब्जी र अनि माम पकाएर भात पकाएर खाने, दालहरू खानु हुँदैन, अचारहरू खानु हुँदैन. सब्जीमा पनि चोखो सब्जी जस्तै साग भात खान हुन्छ, काउली भात खान हुन्छ. त्यस्तै गरेर खाना नहुने भनेको टमाटर खानु भएन, अनि गोल भेडाहरू खानु भएन, यस्तै गरी भान्टाहरू खानु भएन होइन, मुलाहरू खानु भएन. यी कुराहरूमा ख्याल गर्नुपर्छ है.
2: पूर्णेको
0: पञ्चमी हो, महिना विजय गर्नको लागि.
2: अनि धेरै जस्तो मान्छेले पूर्णिमा पूजा गर्छ, त्यही के भयो पूर्णिमा नाग पूजा चाहिँ पूर्णेको पूजा गर्छ
0: होइन. पूर्णिमाको दिन नाग पूजा गर्ने होइन, पञ्चमीको दिन नाग पूजा गर्ने हो क्या.
2: अनि फेरि यो नाग कर्मी पाउँछ, हाम्रो जुन चाहिँ के भन्दा चामलको पिठोको पिँधेर नागको स्वरूप बनाएर पूजा गर्ने गर्छ. अनि त्यो नागको स्वरूप जोडाएर जाँदाखेरि नागको पिठोको स्वरूप बनाउनु पर्छ
0: होइन, बनाउनु पर्छ. नागको केही न केही चित्र आकार बनाएर पूजा गर्ने, नभए कतै नागको थान छन् भने चाहिँ नागको थानमा गएर मूर्ति छन् कि शिला राखेको छ कि होइन त्यो हेरेर अनि त्यसपछि पूजा गर्ने. त्यो नागको थानमै गएर पूजा गर्नुभयो भने चाहिँ आकृति बनाउनु पर्दैन, पिठोको बनाउनु पर्दैन है. बनाउँदाखेरि पिठोको बनाउनु भयो भने दुईवटा बनाउनु पर्छ, एउटा अलि ठुलो र अलिकति लामो बनाउनु पर्छ, एउटा अलि सानो र अलिक छोटो बनाउनु पर्छ दुईवटा. अब त्यो पनि कुन महिनामा कतापट्टि फर्काएर पूजा गर्ने भन्ने हुन्छ, त्यसको पनि विधि होइन.
2: अनि त्यो पनि कति कति अहिले थाहा भएको मेरो चार महिनामा रहन्छ तिन महिना कि चार महिनामा हामीलाई पाउँछु उत्तर पश्चिम पूर्व पश्चिम
0: हो पूर्व पश्चिम उत्तर दक्षिण यो फरक हुन्छ फरक फरक तरिकाले पूजा गर्नुपर्छ के
2: त्यही भएर मैले त्यसको बारेमा चाहिँ त्यसो भने दैनिक मासिक पूजा गर्नुको लागि चाहिँ त्यही भएर मैले त्यो सोध्नुको लागि अनि तपाईँ पञ्चमी भयो कुरो पञ्चमी पञ्चम भन्दा चाहिँ यो नाग पञ्चमीको पुनः पूजा गर्ने मसीको पञ्चमीहरू हुन्छ कि पूर्ण पञ्चमी हुन्छ भनेर त्यो कारण भनेर यो लाग्यो होला
0: ए हुन्छ हुन्छ प्रश्न हुनुभयो बुझ्नुभयो बोल्नु भएन भने दिउँसो पनि सम्झिनु
2: सक्नुहुन्छ है त
0: हजुर
2: यो अहिले 9 वर्ष लाग्यो बाबु नाति होइन यो व्रत मुण्डाको लागि कहिले
0: व्रत मुण्डाको लागि चाहिँ जुराउनु पर्छ पात्र हेर्नुपर्छ त्यसको लागि तपाईँले दिउँसो मेसेन्जर मेसेज गर्नु साल महिना गते समय लेखेर मेसेन्जर मेसेज गर्नु अनि त्यसपछि म तपाईँलाई जानकारी गराउँछु यो वर्ष जुर्छ कि जुर्दैन अर्को वर्ष जुर्छ कि जुर्दैन भन्ने कुराहरू है
2: अनि फेरि त्यो मेसेन्जरमा उ गर्दाखेरि अनि केही दस्तुरहरू लाग्छ
0: लाग्दैन ग्रह दशा भाग्य हेराउनु पर्यो भने दस्तुर लाग्छ व्रत जुराउनको लागि विवाह जुराउनको लागि घर वास्तु हेराउनको लागि जुराउनु पर्यो अनि साहित्यहरू हेराउनु पर्यो अरू केहीको लागि शुल्क लाग्दैन निशुल्क विवाह जुराउनु पर्यो केटाकेटीको विवाह हुन्छ कि हुँदैन यो विवाह गर्नको लागि हुन्छ कि हुँदैन भनेर हेर्नु भयो हेराउनु पर्यो भने पैसा लाग्दैन निशुल्क हुन्छ तपाईँले म्यासेज गर्ने म्यासेज चाहिँ गर्नुपर्छ फोन गरेर तुरुन्तै चाहिँ हेर्न पाइँदैन म्यासेज गर्नुभयो भने म समय मिलाएर तपाईँलाई जानकारी गराइहाल्छु क्या है दिउँसोको लागि शुल्क लाग्छ नभए त दिउँसो पनि निशुल्क कार्यक्रममा पनि निशुल्क भयो भने त कार्यक्रमको अस्तित्व हुँदैन नि त फेरि
2: जुर्छ भनेर गर्नको लागि चाहिँ शुल्क लाग्दैन
0: उहाँले फोन गर्नुभएको थियो आफ्नो नातिको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो उहाँले तपाईँ पनि बुझिहाल्नु भयो होला दिउँसो सल्लाहहरू लिँदाखेरि शुल्क लाग्दैन है शुल्क तिर्नु पर्दैन अब ग्रह दशा नै हेर्नु पर्यो भने चाहिँ लाग्छ होइन त्यो पनि धेरै लाग्दैन थोरै लाग्छ र ग्रह दशा नै हेर्नु पर्यो भने लाग्छ नभए लाग्दैन जस्तै विवाह तपाईँको छोराको विवाह भयो होइन गुरुबा किन भएन भनेर चिना हेर्न लाउनु भयो भने त्यो लाग्छ तर गुरुबा एउटा केटी छिन् यो केटीसँग मेरो छोराको बिहा गरेर हुन्छ कि हुँदैन जुर्छ जुर्दैन भन्नुभयो भने शुल्क लाग्दैन निशुल्क हेर्न पाइन्छ है त्यस्तै गरी विदेश यात्राको लागि कहिले जाने के गर्ने घरबाट कहिले निक्लिने यात्राहरू कहिले गर्दा राम्रो हुन्छ भन्नुभयो भने शुल्क लाग्दैन गुरुबा मेरो विदेशै भएन कामै बनेन लौ न हेरिदिनुहोस् भन्नुभयो भने ग्रहदशा हेरिदिनुहोस् भन्नुभयो भने शुल्क लाग्छ जस्तै सत्यनारायणको पूजा लाउनु पर्यो सल्लाह लिनु शुल्क लाग्दैन छोराको नाम निकाल्नु पर्यो छोरीको नाम निकाल्नु पर्यो नराको नाम शुल्क लाग्दैन निशुल्क हुन्छ है म्यासेज चाहिँ गर्नु पर्यो तपाईँहरूले होइन अब तपाईँहरूको भन्ने बित्तिकै कसैको कस्तो बानी हुन्छ भन्दा फोन गर्नुहुन्छ अनि फोन गरेर तुरुन्तै हेरिदियो भने खुसी हुनुहुन्छ तुरुन्तै हेरेन भने अनि रिसाउनुहुन्छ तुरुन्तै हेर्नको लागि त म पनि ठ्याक्क तपाईँले कतिखेर फोन गर्नुहुन्छ अनि हेरिदिइहाल्छु भनेर पनि बसेको हुँदिनँ कति चिना हेरिराखेको हुन्छु मैले होइन कहिले बजारतिर भएको हुन्छ कहिले ज्योतिष वैश्य मिटिङमा हुन्छ होइन कहिले मठ मन्दिरतिर मिटिङमा भइराखेको हुन्छ धेरै संस्थाहरूमा बसेपछि यताउता बिजी पनि भइन्छ हो त्यो भएर म्यासेज गर्नुहोस् म्यासेजको रिप्लाई म तपाईँलाई गर्छु नेपालीमा लेखेर पठाउनु तपाईँ लेख्दाखेरि चाहिँ अङ्ग्रेजीमा लेख्नुभयो भने रोमनमा लेख्नुभयो भने त बुझिएला नभए अङ्ग्रेजीमा खासै बुझिँदैन किनकि हाम्रो पालामा तपाईँको चाहिँ अङ्ग्रेजी पढाइ हुँदैन थियो त्यो बेलामा गाई खाने भाषा यो पढ्नु हुँदैन भन्नुहुन्थ्यो गुरुबाहरूले हामीलाई कुरा बुझ्नुभयो नि म त फेरि तपाईँको सानो तपाईँको 7 वर्षदेखिको तपाईँको चाहिँ संस्कृत पढेको मैले अङ्ग्रेजी स्कुलमा पढेको छैन त्यो भएर नेपालीमा लेखेर पठाउनुहोस् होइन भइहाल्छ अब लेख्न आउँदैन तपाईँहरूलाई भने बोलेर पठाउनुहोस् अब बोलेर पठाउँदाखेरि पनि तपाईँको बेली विस्तार लगाएर सुरुमा अनेक थरीका कुरा गर्ने होइन गुरुबा नमस्ते म सन्देशु तपाईँ पनि के गर्दै हुनुहुन्छ, खाना भयो कि भएन, खाजा भयो कि, यो सबै गर्नै पर्दैन। टक्क रेकर्ड गर्दाखेरि गुरुबा राधे राधे, मेरो छोराको जन्ममिति यति महिना यो साल यो कति हो, मेरो छोराको व्रत हुँदा जुट्छ कि जुट्दैन हेरिदिनुहोस् त, सकियो होइन। अब एक दुई मिनट तिन मिनटको मेन विस्तार लाउनु भयो भने तपाईँको चाहिँ सुनेर बसिरहनु पनि कतिजनाको सुनेर बस्ने हो कि होइन भन्नुहोस् त। त्यो भएर सर्टकटमा ठ्याक्क क्वेसन मात्रै गर्नुहोस्, तपाईँले भोइस मेसेज गर्दाखेरि क्वेसन मात्र ठ्याक्कै क्वेसन गर्नुहोस् तपाईँले चाहिँ होइन, त्यो गर्नुभयो भने म हेरिदिन्छु। अनि जन्ममिति र जन्म समय प्रश्न लेखेर पठाउनुहोस्। कसैले के गर्नुहुन्छ भन्दा 2048 साल भदौ महिनाको 25 गते अनि 10 बजे जन्मेको भन्नुहुन्छ। 10 कतिचोटि वर्ष दिनमा? दुईचोटि वर्ष 10, एउटा बिहानको 10 बज्छ, एउटा रातिको 10 बज्छ। अब मैले यहाँ कुन 10 बजे राखेर हेर्नु त? तपाईँले भन्नु पऱ्यो नि त, बिहानको 10 बजे हो, रातिको 10 बजे हो होइन, अथवा दिउँसोको हो भने तपाईँले दिउँसोको 2 बजे हो भने दिउँसोको 2 बजे भन्नु पऱ्यो। दुई त दुईचोटि बज्छ, एउटा राति बज्छ, एउटा दिउँसो बज्छ, एएम अनि पिएम हुन्छ हो कि होइन, एएम र पिएम हुन्छ। त्यसरी लेखेर तपाईँले प्रश्न लेखेर पढाउनुहोस् के पढाउँदा एकैपटकमा। तपाईँले एउटा कुरा मिस्टेक गर्नुहुन्छ, मैले यहाँबाट तपाईँलाई रिप्लाई गर्छु। जस्तै 10 बजे भन्नुभएको रहेछ, रातिको 10 बजे हो कि बिहानको 10 बजे हो भनेर रिप्लाई गर्छु नि मैले। त्यसपछि म तपाईँको रिप्लाई कतिखेर आउँछ फिर्ता आउँछ भनेर कुरेर त म बस्दिनँ, अर्को मान्छेको हेर्न थाल्छु नि मैले फेरि, हो कि होइन। धेरैजनाले पठाइराख्नु भएको हुन्छ अनि उहाँको हेर्दाखेरि तपाईँले फेरि रिप्लाई गर्नुभयो भने तपाईँको पालो पछि आउँछ, ढिलो हुन्छ त्यसरी। त्यही भएर जे तपाईँले जन्म समय लेख्दाखेरि बिहान हो कि दिउँसो हो कि बेलुका हो प्रश्न लेख्नु। जस्तै आजको उदाहरण गर्नु एउटा होइन, जस्तै आज चाहिँ तपाईँको चाहिँ 9 गते हो, जस्तै 2083 साल होइन, अनि त्यसपछि असोज महिनाको 9 गते रातिको 2 बजे जन्मेको भन्नुभयो भने होइन, तपाईँले चाहिँ रातिको 2 बजे जन्मेको हो भन्नुभयो भने रातिको 2 बजे, आज 9 गते रातिको 2 बजे भनेपछि भोलिपल्ट बिहान 10 बजे 10 गते पर्छ भनेपछि 12 बजेर 1 मिनट भयो भने पनि उताको दिन मानिँदैन, यताको दिन नै मानिन्छ। रातिको 2 बजे जन्मेको छन् भने पनि तपाईँले त्यसलाई 10 गते भन्न मिल्दैन, 9 गते नै भन्नुपर्छ। ज्योतिष त्यो भन्छ, किनकि जबसम्म सूर्य उदय हुँदैन तबसम्म अर्को दिन लाग्दैन, नयाँ दिन लाग्दैन, क्या कुरा बुझ्नुभयो नि। त्यो भएर तपाईँ लेख्दाखेरि प्रश्न लेख्नु, जस्तै 9 गतेको राति उज्यालो भएको 10 गते, उज्यालो भएको कति गते त्यो लेख्नु होला तपाईँले। 9 गतेको राति उज्यालो भएको 10 गते, यो रातिको समय लाग्छ क्या, जस्तै रातिको 12 कट्ने अनि भोलिपल्ट बिहान उज्यालो नभएसम्मको, सूर्य उदय नभएसम्मको लागि चाहिँ यस्तो लेखेर तपाईँले पठाउनुपर्छ है। प्रश्न लेख्नुहोस् क्या, लेख्दाखेरि चाहिँ मैले कति सिकाउँछु तपाईँहरूलाई होइन, तपाईँलाई सिकाउँछु मैले, सिकाउनु पनि पर्यो, सबै थोक सबैले जानेका हुन्छन् भन्ने पनि हुँदैन, कति कुराहरू मैले नजानेको हुन्छु होइन, नजानेको कुरा तपाईँले पनि मलाई सिकाउन सक्नुहुन्छ भन्ने हो। मैले जानेको मैले बुझेको सल्लाह परामर्श हामीले पढेका ज्योतिषमा हामीले गुरुहरूले पढाउनु भएको कुराहरू सबै कुराहरू म तपाईँलाई सेयर गर्छु होइन। मैले पनि पढेको ज्योतिष नपढेको त्यतिकै ज्योतिष त आउँदैन हेर्नु, ज्योतिष त एउटा विज्ञान हो, साइन्स हो होइन। त्यही भएर ज्योतिषलाई अध्ययन गर्नुपर्छ, ज्योतिष पढ्नुपर्छ, ध्यान गरेर तपस्या गरेर मलाई यो देवी देवता उत्रे भनेर ज्योतिष आउँदैन, त्यो होइन, त्यो अर्कै पाटो हो, यो अर्कै पाटो हो, यति कुरा तपाईँले बुझ्नु होला। 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्कार।
0: नमस्कार, कहाँको बोल्दै हुनुहुन्छ? कहाँबाट भन्नुभयो?
2: छोरीको जन्ममिति 2036 साल माघ 2 गते 6:12 बिहान 5:30
0: बिहानको हजुर। अनि जन्म कहाँ भएको? रोल्पामै भएको हो।
2: ध्यान दिनु है।
0: 2068 साल माघ कृष्ण पक्षको आइतबारको राति उजाला भएको सोमबार होइन, कन्या राशिमा जानुभयो चित्राको प्रथम चरण नाम आउँछ, पेबाट नाम आउँछ तपाईँको नानीको है, पवित्र नाम राख्न मिल्छ है, हजुर पवित्र मध्यले राक्षस गर्नु परेको छ, छिटो रिसाउने स्वभावको रहेछ नि यो नानी, अलि रिसाइहाल्ने स्वभावको देखिन्छ। पञ्चमी दशमी पूर्णिमा घातक तिथि, शनिबार पनि घातक, नम्बरमा बाह्र नम्बर राशिमा मकर भन्ने राशि घातक पनि देखिन्छ। ठिक छ त, ग्रह राम्रा छन्, त्यस्तो नराम्रो ग्रह छैन अहिलेको लागि, चाहिँ चलेका ग्रह अति नराम्रो छ अहिले। राहु भन्ने ग्रह है, यो राहु भन्ने ग्रहले बुद्धि राम्रो हुँदैन, पढ्न मन लाग्दैन, अनि माता पिताले भन्ने कुरा सुन्न मन लाग्दैन, रिसाउन मन लाग्ने यस्तो दशा छ। यिनको सरकारी जागिर राम्रो हुन्छ, आर्मी पुलिसमा भर्ती हुन फौज लाइनमा राम्रो देखिन्छ, विदेश यात्रा पनि राम्रै देखिन्छ, त्यति धेरै नराम्रो छैन नानीको लागि। ठिक छ ग्रह, अहिले दशाको शान्ति स्वस्थहरू पनि गर्नुपर्ने देखिएको छैन है नानीको लागि। चाहिँ यहाँबाट हेर्दा माघ महिनामा दशाको शान्ति गर्नु, माघ महिनामा दशाको शान्ति गर्दा राहुको शान्ति गर्नु, अनि उल्का भन्ने ग्रहको शान्ति गराउनुहोस्। राहुको र उल्काको शान्ति गरेपछि राम्रो हुन्छ, माघ महिनामा गर्नु, अरू गर्नु पर्दैन। ठिक छ, राम्रो छ है। अरू केही छ तपाईँलाई सोध्न मन लागेको कुरा? नानीको राशि कन्या राशि,
2: कन्या राशि
0: नाम पवित्र,
2: हजुर नाम पवित्र,
0: हजुर ठिक छ, चिन्ता नगर्नु, ठिक छ है,
2: हजुर
0: हुन्छ। अघि मैले हाम्रो प्रसङ्ग भएको थियो नि जन्ममितिको हिसाबमा, मैले भनेको थिएँ नि तपाईँलाई, उहाँको नानीको चाहिँ तपाईँको जस्तै उहाँको नानीको चाहिँ 2 गते भन्नुभयो नि, 2068 साल माघ महिनाको 2 गते बिहानको 5:30 भन्नुभयो नि उहाँले। हो, यो बिहानको 5:30 जन्मिनु भएको छ नि 2 गते, तर हामीले चिना हेर्दाखेरि 1 गतेको नि हेर्नुपर्छ। किन भन्दा बिहान माघ महिना माघमा 5:30 सूर्य उदय हुँदैन होइन, त्यही भएर 1 गतेको राति उजाला भएको 2 गते, आइतबारको राति उजाला भएको सोमबार है, चिना बनाउँदाखेरि बिग्रिला तपाईँको पनि, जहाँ पाए त्यो चिना नबनाउनु नि फेरि है, त्यो हो यसरी हेर्नु ठ्याक्कै तपाईँको उदाहरण दिन पनि आइपुगेको। 2068 साल माघ महिनाको 2 गते बिहानको 5:30 भन्नुभयो नि उहाँले होइन। तपाईँले त के सोच्नुहुन्छ भन्दा 12 कटेपछि 2 गते लाग्यो नि, गुरुले के भन्नुहुन्छ भन्नु होला, त्यस्तो होइन क्या, त्यो चाहिँ त्यसमा र यसमा फरक छ। ज्योतिषले ज्योतिष शास्त्रले के भन्छ भन्दा, जबसम्म सूर्य उदय हुँदैन तबसम्म अर्को दिन लाग्दैन, उज्यालो हुँदैन, त्यसलाई पुरानो दिन मान्नुपर्छ भन्छ है। हो, त्यसको आधारमा मैले भनेको तपाईँलाई, गते 2 हुन्छ, फेरि तारिक चाहिँ तपाईँको 16 पर्छ, जस्तै 2 गते 16 पर्छ होइन, तर तारिक चाहिँ तपाईँको 2 गतेकै तारिक हुन्छ, 16 नै हुन्छ, 15 चाहिँ हुँदैन, किनकि तारिक भनेको अङ्ग्रेजी हो, यो अङ्ग्रेजीको लागि चाहिँ तपाईँको के हुन्छ भन्दा 12 कटिसकेपछि अर्को दिन लाग्छ, अङ्ग्रेजीको मात्रै नेपालमा लाग्दैन, कुरा बुझ्नुभयो नि, हामीले लगाएको मात्रै हो, नभए लाग्दैन, हाम्रो पञ्चाङ्ग हाम्रो पात्र अनुसार लाग्दैन भन्ने हो क्या, त्यो भएर मैले भन्न खोजेको है। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने तपाईँ प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुरा गौरीगञ्ज हेल्प पोस्टकै अगाडि तपाईँले आएर भेट्न सक्नुहुन्छ। र अहिले एकदम पानीको मौसम चलेको छ, यो 2-3 दिन पानी पर्ने हावाहुरी आउने होइन, यस्तो चलेको छ, घरबाट यात्रा अनावश्यक यात्रा नगर्नु होला, अति आवश्यक पर्व मात्रै एकदम सुरक्षाका साथ होइन, तपाईँले चाहिँ जिल्ला प्रशासनतिर अथवा 100 नम्बरमा फोन गर्ने पुलिसलाई, मोबाइलबाट 100 हान्नुभयो भने पुलिस भाटामा पुग्छ फोन, अनि त्यसपछि प्रहरीहरूले सोध्ने उहाँहरूलाई चाहिँ, म यहाँ जाँदैछु, यात्रा गर्दैछु, मेरो एकदम इम्पोर्टेन्ट काम छ, यो यात्रामा काहीँ रोकावटहरू छ कि छैन, के गर्ने होला भनेर सोध्नुहोस् न, उहाँहरूले तपाईँलाई जानकारी गराउनुहुन्छ, हो त्यसकै आधारमा तपाईँलाई अगाडि बढ्नुहोला है भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय चाहिँ सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु, तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तु शास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम विफलता, पछिको दोष निवारण,
1: ग्रह
0: अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: Hoy hay más hombres nunca. Radio Silent 89.8 MHz.
1: आउनु कसरी सर्छ संक्रमित एनोफिलिस साथको पोथी लामखुट्टेले मानिसलाई टोक्दा आउनु रोग सर्दछ
2: आउनुका लक्षणहरू मुख्य लक्षण कामजोरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काप छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल आउनु भएमा हात जोड्ने दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
3: औलोबाट बस्ने उपायहरू लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बस्ने उत्तम उपाय हो
2: लामखुट्टेको टोकाइबाट कसरी बच्ने झोलको प्रयोग गर्ने कीटनाशक युक्त झोल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्यालढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
4: क्लासिक टेपको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 MB HD र HDTV वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेपमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184127 शब्दहरू
5: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन तिमी
6: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
7: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
6: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
7: बाबा हाम्रै बसिङ स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी
6: ए छोरी है आज नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
7: सम्पर्क नम्बर 9845082997
8: 9855010997
1: डेंगू ज्वरो एसिडी जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेसम्म रहन सक्छ ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा

0: पनि बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टुकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पाठ एप्लिकेशन,
2: नेपाली कृषि नीति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
0: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन के भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
3: मैले
0: म पनि त्यही जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै छाना आउने भयो।
4: अनि कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
0: साई भटभटी रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीम नगर जाने बाटो, मोबाइल 98-550-82-751।
5: होइन है दिदी, कतै हुनुभयो? यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
0: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा?
5: हे दिदी, त्यसै म तपाईँलाई डिस्काउन्ट छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
0: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस्ट चनौली चौतारा आडेलमा। प्रोप्राइटर कृष्ण न्योपाने, मोबाइल 98-452-049-86।
6: ए लौ न लौ लौ, चटन पर्न आँट सबैजना यता आउ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चटन गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा भए पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
0: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लौभिक कम्प्युटर, भरतपुर बीच चनौली बजार चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98-550-52-454, 98-455-20-454, इमेल lok.lovic2@gmail.com।
9: हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स, साथै एएमसी पनि काम गरिन्छ। लोजिक कम्प्युटर कम्प्लिट आइटी

0: सोलुसन रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो
1: नमस्कार स्वागत छ तपाईलाई कार्यक्रम सहकारी दर्पणमा म कार्यक्रम संचालक पुनम मगर बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईलाई फेरि पनि स्वागत छ भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छा कामना गाउँपालिकाको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरूसँग संचालकहरूसँग शीर्ष सदस्यहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने गर्छौ सँगै सहकारीको पछिल्लो अवस्थाको बारेमा पनि हामी कार्यक्रममा अवगत गराउँछौ नै कार्यक्रम सहकारी दर्पण तथा यति बेला सुनिरहनु भएको छ सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौ स्वागत छ तपाईलाई हाम्रो विशेष कार्यक्रममा उद्यमी नारी समृद्ध समाजमा सहकारी अभियानकै अर्को नाम सामाजिक उद्यमी महिला सहकारीको अवस्था र प्रभावकारिताका विषयमा आज हामीले कार्यक्रम सहकारी दर्पण मार्फत कुराकानी गर्छौ भिन्न प्रकृतिको महिला मात्रको सहकारी हो सामाजिक उद्यमी महिला सहकारी संघ फर इन्टरनेशनल र महिला समन्वयन समितिको आबद्ध महिला समूहहरूलाई नै सहकारीमा दर्ता गरिएको संस्था छ यो महिलाहरूकै जीवन स्तर उकास्न सक्षम छ महिला उद्यमीलाई छापा संस्थाका रूपमा सबैलाई सहकारीमा जोड्न सकेको छ यस सामाजिक उद्यमी महिला सञ्जाल सेवाका नामबाट पनि महिला उद्यमी सहकारीहरूको सञ्जाल नै हो आज हामी यस संघमा आबद्ध सहकारीका बारेमा संघ कस्तो सहकारी र के कस्तो कार्यहरू यसबाट भइरहेका छन् सहकारीसँग आबद्ध हुनुभएका नेतृत्व वर्गहरूसँगै सहकारीबाट लाभ लिनुभएको छ कि छैन सँगै यो विषयमा नै हामी कुराकानी गर्छौ पछिल्लो समयमा समस्याग्रस्त सहकारीमा यस सहकारी परेको छैन सामाजिक उद्यमी महिला सहकारीले गाउँघरका महिलालाई पनि उद्यमशील हुन सहयोग पुर्याएको छ आजको विषय सामाजिक उद्यमी महिला सहकारी एक्लैबाट समूहसम्म समूहबाट समृद्धसम्मका बारेमा कुराकानी गरिरहेका छौ जब महिला आर्थिक रूपमा स्वावलम्बी हुन्छन् त्यो घरदेखि राष्ट्रसम्म परिवर्तनको शुरूआत हो आज हामी कार्यक्रम अवधिभर त्यही परिवर्तनको कथा सुनाउँछौ बस्नुहोस् सुन्नुहोस् र आफ्नो गाउँमा पनि यो सबै कुरा शुरू गर्नुहोस् सहकारीको अर्थ के हो त सरल भाषामा मिलेर बचत गर्ने मिलेर उद्यम गर्ने मिलेर नाफा बाँड्नेलाई सहकारीले गर्ने अभियानलाई नै हामी सहकारी भन्छौ एक्लैले 10,000 जुटाउन गाह्रो हुन्छ तर 25 जनाले महिनाको 400 रूपियाँ हाल्यो भने पनि महिनैमा नै 10,000 हुन्छ त्यस रकमबाट कुनै व्यवसाय शुरू गर्न सकिन्छ यसै अवधारणाबाट नै सहकारी अभियान शुरू भएको हो यसभन्दा अगाडिका अंकहरूमा हामीले सहकारीमा लाग्नुभएका विभिन्न महानुभावहरूको बारे पनि चर्चा गरेका थियौं नै सहकारीमा लागेपछि धेरै फाइदा हुन्छ नै आर्थिक रूपमा पनि यसले फाइदा गर्छ नै आर्थिक रूपमा यसले आफ्नो आमदानी बचत ऋणको पहुँचतिर धेरै अगाडि फाइदाहरू पुर्याउँछ त्यस्तै यता सामाजिक क्षेत्रमा पनि यसको ठूलो महत्व रहेको छ योबाट हामीले आफ्नो लाज हटाउन सक्छौ बोल्न सक्ने क्षमताको विकास गर्न सक्छौ आफूलाई बोल्न सक्ने आँट आउँछ घर परिवारको निर्णयमा सहभागिता जनाउन हामी सचेत हुन्छौ यति बेला हामी कुरा गर्छौ भरतपुर महानगरपालिका 9 मा रहेको 20,000 सामाजिक उद्यमी महिला सहकारीका अध्यक्षसँग साथै सामाजिक उद्यमी महिला सञ्जाल नेपालका केन्द्रीय सचिव शैलजा घिमिरे पौडेलसँग हामी कुराकानी गर्छौ उहाँको अनुसार 20,000 सामाजिक महिला सहकारीको स्थापनाले महिला सशक्तिकरणमा धेरै टेवा पुगेको छ। महिलाको जीवन स्तर उकासिनु भनेको परिवारको नै उकासिने हो भन्दै सामाजिक उद्यमी महिला सहकारीले गरेका कार्यहरू, गर्न पर्ने कार्यहरू र कसरी आफ्ना सहकारीका सदस्यहरूलाई लाभ लिन सकेका छन् भन्ने बारे लगायत सामाजिक उद्यमी महिला सहकारी समुदायमा कसरी सहकारीका कार्यक्रम अगाडि बढाइएको छ, सुनौ उहाँको भनाई।
2: हेरिरहेको त्यो समय उहाँले पनि महसुस छ कि म आर्थिक सङ्कट गर्छु कि हामीले चाहिँ सदस्यहरू बचत पनि गर्दछ र बचतलाई जुन हामी ऋण लगानी पनि गर्छौँ र हाम्रा किसानहरूलाई हाम्रा सदस्यहरूलाई जहाँ कृषि उत्पादन गर्नका लागि आर्थिक सङ्कट पर्छ त्यो ठाउँमा हामीले उहाँहरूलाई चाहिँ ऋण लगानी गर्छौँ, उहाँलाई सपोर्ट गर्छौँ र त्यो जुन उत्पादन भएको वस्तुहरू आफूलाई आवश्यक पर्ने वस्तु जो बाँकी रहेको हुन्छ उहाँले कहाँ बेच्ने भन्नुभएको छ, जस्तै ती लगाने बानी जस्तो हुन्छ नि ती मकै गहुँ र यी फापरहरू जस्ता तोरी त्यो हामीसँग लग्न भन्नुभयो हामी खरिदिन्छौँ, हामी खरिदछौँ र जस्तै हाम्रै सदस्य सदस्यमा पनि कसैले गहुँ लगाउनु भएको होला, उहाँलाई तोरी चाहिएको होला, कसैले चाहिँ अर्को खेती लगाउनु भएको छ, अब अलदीको अहिलेको विशेष गरी अलदी सबैले लगाएर कसैले खेतीको रूपमा अलदीको धान लगाउनु भएको छ भने अलदीको चामल पनि हामी सङ्कलन गर्ने, यस्ता यस्ता विभिन्न कृषि उपज सामग्रीहरू हामी त्यसलाई सङ्कलन गरी जुन आफ्ना सदस्यभित्र र बाहिर जुन हाम्रा जिल्ला सहकारी सङ्घ मार्फत पनि हाम्रा जिल्लाभरि चाहिने सहकारीहरूलाई हाम्रा सदस्यहरूलाई र जो हामीसँग सम्पर्क गराउँछौँ आरबिक्री गर्ने र बाहिर जिल्लाहरूमा पनि हामीले चाहिँ बर्दिया एउटा सुर्खेतिर अनि यता पूर्वतिर पनि हामी
3: यहाँ सामाजिक उद्यमी महिला सहकारीहरूकै सञ्जा त्यसको सचिव पनि हुनुहुन्छ होइन, केन्द्रीय सचिव पनि हुनुहुन्छ।
2: यो सामाजिक उद्यमी महिला सहकारीहरू चाहिँ हाम्रो यो बागमती प्रदेशमा 55 छन्। जुन 55 सहकारी छ भने हाम्रो यो नेपालैभरि जुन अहिलेसम्म हामीले डाटा पाएको छ हामीसँग 306 भन्दा बढी सहकारीहरू हाम्रो सामाजिक उद्यमी सहकारी भइसकेका छन् र हामी सेवा नेपाल जुन सामाजिक उद्यमी महिला सञ्जाल नेपाल भनेर जोड्नुभयो त्यो सामाजिक उद्यमी महिला सञ्जाल नेपालमा चाहिँ 230 सहकारी हामीसँग आबद्ध भइसक्नु भएको छ। यो पनि एउटा हामीलाई अनौठो पनि लाग्न सक्छ एउटा सञ्जालले कता कता हामीलाई कहिले काहीँ यो सहकारीको होइन छता पन्ध्र होइन भनेर किन भएर हामीले चाहिँ के बुझाउन चाहन्छौँ भने हामी सामाजिक उद्यमी महिला सहकारी संस्थाहरू हामी जिल्ला सङ्घ चितवनमा त हामी सामाजिक उद्यमी सङ्घ चितवन छ र अन्य ठाउँमा जिल्लाको सङ्घ पनि स्थापना नभइसकेको र हाम्रो केन्द्रीय सङ्घ पनि नभएको अवस्थामा अब हामी सामाजिक उद्यमी सहकारीहरू कसरी एकीकृत भएर हामी सङ्गठित भएर काम गर्न सक्छौँ त हाम्रो कुराहरू जुन केन्द्रमा र केन्द्रमा भएका गतिविधिहरू पनि हाम्रा सहकारीसम्म पुर्याउने एउटा माध्यम के हुन सक्छ त भन्दाखेरि हामी केन्द्रीय सङ्घ दर्ता गर्ने भनेर हामी एउटा जो नायरका तर्फ लाग्यौँ विभिन्न कारणवश हामी दर्ता गर्न सकेनौँ र नसकिसकेपछि अब हाम्रा सहकारीहरूलाई साँच्चै सुशासनमा सबलीकरणको बाटोमा के गरेर काम गर्न सकिन्छ त भनेपछि अब हामी चाहिँ एउटा सेवा नेपाल
3: सहकारी जनले
2: महिला सञ्जाल जन्म
3: गरेको त्यो सहकारीहरू चाहिँ सञ्जाल हो त्यसमा सहकारी नजुडिकनै यहाँले सञ्जाल भनेर राख्नु भएको छ हजुर र यहाँले मल बिउ यस्तो बिजनको लागि पनि सहजीकरण गर्नुभएको छ अनि भने चाहिँ अरू सहकारीकोहरू आएर लगाउन सक्नुहुन्छ कि त्यहाँ नै रहनु भएको 1,008 सहकारी सदस्यले मात्रै त्यो एउटा 20,000 मैले कुरा गरेँ कि र त्यस्तो छ यहाँले उत्पादन गरेको अनाजीको चामल आज हामीले सुनिरहेको थियौँ बर्दियातिर एकदमै ठुलो डिमान्ड छ अरे होइन धेरैले अन्य जिल्लाहरूमा पनि पढाउने गर्नुभएको छ
2: हजुर यस्तो यस्तो छ अब हामीले जुन सहकारी तर्फ राख्छ सेयर रकम हाम्रा सदस्यहरूले जुन बचत गर्ने सेयर राख्ने चाहिँ हाम्रा मेम्बर जो हुनुहुन्छ उहाँले गर्नुहुन्छ र हामीले सेवा चाहिँ सबैलाई दिन्छौँ जस्तै ऋण लगानीको बाटोमा चाहिँ आफ्नो सहकारी ऋण अनुसारको ऋण लिएर लगानी गर्छौँ र जुन सेवा हामीले पत्रबाट दिने सेवा छ त्यो सेवा चाहिँ हामी सबैलाई जो हाम्रो संस्थामा आउनुहुन्छ उहाँ सबैलाई दिन सक्छौँ र एउटा मौको बाटोमा चाहिँ हामीलाई महानगरको एउटा ऊ अनुसार नीति नियम अनुसार हाम्रो कार्यक्षेत्रभित्र रहेका सदस्यहरूलाई सबैलाई हामी बिताउने गर्छौँ र विशेष त अब यो पनि एउटा समस्या पनि छ यहाँनिर होइन, यो पनि मैले मिडियामा बताउन चाहन्छु। अब सेयर रकम राखेर नै हामीले त्यही सेयरबाट मलको बिउको हरेक कुराको हामी कारोबार गर्छौँ। सचेत हुँदाको अवस्थामा चाहिँ हामीलाई अलिकति कठिनाइहरू पनि बाधाहरू पनि आएको छ, नआएको होइन, त्यसलाई महानगरको सरसल्लाहमा सहकारीमा हामीले विभिन्न बाधाहरू पुगाउने काम पनि गरेका छौँ। यो मलको अलिकति सचेत भन्दा धेरै कृषि क्षेत्रमा हुनु भएको कारणले गर्दा हामीलाई समस्या पनि पर्ने गर्छ र यो हामीले सेवा दिनको लागि हामीले सदस्य भन्दा पनि
3: सचिव पनि हुनुहुन्छ। अनि त्यो जस्तै मल बिउ रिजलहरूको समस्या भनेको राष्ट्रिय स्तरको समस्या हो होइन, यसको लागि पनि यहाँले सेवा जुन सञ्जाल मार्फत पहल गर्नु भएको छ कि सहज रूपमा कृषकहरूलाई समयमा होइन काम रोप्ने बेला भयो, मल आउनु पर्ने बेला मल आउँदैन, बिउ आउने बेला बिउ आउँदैन, त्यस्तो लागेर केही यहाँहरूले नीतिगत रूपमा नै पहल जस्तो पनि बेला बेला ढोका ढक्ढक्ने पनि गर्नुभएको छ कि
2: एकदम हामीले बागमती प्रदेश सम्मेलनमा हाम्रो सरकारवाला सङ्घ संस्थाहरूसँग निकायहरूसँग पनि हाम्रो पहिलो विवाद निकालेर हाम्रा कुराहरू राखेर यो अलिकति हामीलाई यो मन्दिरमा साँच्चै हामी कहाँ कृषकहरूलाई एउटा समस्या परेको छ र यसले गर्दा सहकारीलाई पनि समस्या परेको छ। जुन एउटा मल बिउ प्रशस्त रूपमा हाम्रो आवश्यकतालाई पुरा गर्न सकिन्छ भनेर सेयर सदस्यहरू बस्ने एउटा आफूले पनि बस्नुहुन्छ नि त आफ्नो आवश्यकता पुरा गर्नको लागि त्यो सम्मान नपाउँदा हामी कहाँ जाने दिनलाई हामी यही विश्व गाडीमा पाइन्छ भनेर यहाँ सदस्य बनायौँ। अब हामी विश्व गाडीले हामीलाई पूर्ण रूपमा मल दिन सकेनौँ, पुरा दिन गर्न नसकेपछि अब हामी कहाँ जाउँ दिनलाई भनेर हामीसँग आउनुहुन्छ र हामीसँग कुनै पनि उपाय छैन, हामी पनि जानुपर्छ पार्टीले निकायसँग सरकारी निकायसँग, त्यसको लागि हामीले उहाँलाई सम्झाउँछौँ बुझाउँछौँ, त्यो सरकारको नीति नै हो, यहाँबाट आउन नसकेको हो, यस्तो छ हामीसँग जति छ हामी धारास्थायी रूपमा जग्गाको अवस्था अनुसार हामी बिताउनु पर्छौँ भनेर विशेष गरिरहेका छौँ र हामीले एकपल्ट लुम्बिनी प्रदेशमा पनि हामीले कार्यक्रम गऱ्यौँ, यो कुरा हेरेर राख्छौँ, त्यसमा पनि उहाँले पनि महसुस नै गर्नुभएको छ। हामी ठाउँ प्रदेश स्तरीय कार्यक्रममा पनि यो जोड्ने गरेका छौँ, सेवाले भर्ती तर्फबाट पनि
3: अरू जस्तै यहाँको विश्वव्यापीको एउटा अनुभूति यहाँ सँगसँगै छ। अब अन्य सहकारीहरू अन्य क्षेत्रमा रहेका अन्य जिल्लामा रहेका सहकारीहरूले विशेष गरी कस्तो किसिमको उत्पादन उहाँले गरिरहनु भएको छ?
2: त्यसमा हाम्रो यो सामाजिक उद्यमी महिलाहरू चाहिँ विशेष गरेर अब हामी कृषि उपज भइहाल्यो जस्तै अफिसहरूलाई त्यसमा हामीले एउटा बिचारीको पनि एउटा एलिभेट सञ्चालन पनि गरेका छौँ होइन, मलदेव साथसाथै हामीले उहाँलाई बिचारी तरकारीलाई चाहिने जुन पहिले जानुभन्दा त्यहीँबाट पनि उपलब्ध गराउने एउटा हामी आफैले लाइसेन्स प्राप्त गरेर त्यो काम गर्दा छैनौँ होइन, त्यसरी पनि गरेका छौँ, उपभोक्ता पसल गरेका छौँ। हामी जस्तै अरू सहकारीहरूले भिन्न भिन्न तरिकाले आफ्नो जुन स्थानीय अवस्था अनुसारको काम गर्नुभएको छ, कसैले खसीको काम सदस्यहरू उत्पादन गर्नुहुन्छ, सरकारले खरिद गर्छ र बजारीकरणको काम सहकारीसँग गरिरहेको छ र यसरी सम्पर्क सम्बन्ध पनि सहकारीले नै गरेर बिक्री वितरणमा साथ दिएको छ। जस्तै दुधलाई दुध सङ्कलन गर्ने र दुधलाई विविधीकरणमा पनि गरिसक्नु भएको पनि छ। जस्तै हाम्रै यहीँ भरतपुर 29 देख्न सक्नुहुन्छ, चन्द्रश्री प्रसाद सफल सामाजिक उद्यमी महिला सहकारी संस्था गरेको छ। त्यसै गरी हाम्रो पूर्व चितवनमा छ सुनचना सामाजिक उद्यमी महिला सहकारी संस्था, त्यस्तै ढाकाको साडीहरू ढाकाको कुर्ता चुगल पछौराहरू यसरी उत्पादन गरेको छ। र जस्तै अब अहिले हाम्रो मनकै लागि हामीले कसरी विकल्प सोच्नु भएको छ, के सोच्नु भएको छ भन्नुभयो, हाम्रो सर्वाङ्गीण सामाजिक उद्यमी महिला सहकारी संस्था रत्नगरमा छ, त्यो सहकारी संस्थाले चाहिँ यो घरेलु मलाई उत्पादन गरेको छ। अब साँच्चै हामीलाई विकल्पको रूपमा हामीले युरिया मल डिएपी जस्ता मलहरू हामी आफै खरिद ल्याउनु सक्दैनौँ, त्यो सरकारी निकायबाटै आउनु पर्ने हो। र अब कुर नभएको खण्डमा हामी के गर्न सक्छौँ त वैकल्पिक मलको पनि हामीले एउटा अर्ग्यानिक पनि उत्पादन गर्नुपर्छ, अर्ग्यानिक पनि खानुपर्छ भनेर हामीले चाहिँ एउटा यो जैविक मलको लागि गरौँला मल पनि प्रयोग गर्नलाई गरौँला मल उत्पादन पनि भइसकेको छ। त्यसरी चाहिँ विभिन्न ठाउँमा नानी पेसा उत्पादन छ, नानी चाहिँ एउटा कसैले घरै गएर जुन दिदीबहिनीले हामी यो इच्छा नामामा जान सक्छौँ देख्न सक्छौँ। त्यसमा चाहिँ चन्डी भन्जाङ सामाजिक उद्यम महिला सहकारी संस्था जुन माथि गाउँमा चितवनको पनि एउटा पहाडी इलाकामा त्यहाँ भएका गेडाबुढी उत्पादनहरू कुचो जस्ता सामानहरू त्यहाँको प्रशस्त मात्रामा हामी देख्न सक्छौँ, त्यो पनि लिएर आएर सङ्कलन गरेर उहाँले कसरी भए मार्फत अरू सहकारीहरूमा अरू जिल्लाहरूमा पनि पठाउनु भएको हुन्छ।
1: कार्यक्रम सहकारी दर्पण तपाईँको बेला सुनिरहनु भएको छ। अबको क्रममा भने सामाजिक महिला उद्यमी सहकारी संघको बारेमा हामी चर्चा गर्दैछौ। सामाजिक महिला उद्यमी संघ चितवनमा कसरी जन्मियो, यसको उत्पत्ति कसरी भयो, त्यो विषयमा हामी यति बेला कुरा गर्दैछौ जिल्ला अध्यक्ष पार्वती न्योपानेसँग रहेर।
4: यो किनेर पनि सेवाको
5: तालिम स्वस्थ गर्ने भइरहेको अनि त्यसमा भवन बनाउँदा सम्पन्न गर्न के के
3: पछिल्लो समयमा यहाँले पनि अनुरोध गर्नुभएको सहकारी जुन सहकारीग्रस्त सहकारीहरू धेरै चाहिँ ले गर्दाखेरि अप्ठ्यारो अवस्थामा सहकारीप्रति हेर्ने नजर पनि होइन र हाम्रो बागमती कलेजको अहिलेको सहकारी तथा गरिबी निवारण मन्त्री अनि विनोद रायमाझीजीले नै भन्नुभएको थियो महिलाहरूले चलाएको सहकारी भनेको चाहिँ एकदमै राम्रो छ होइन केही केही एक दुईवटा उदाहरण बाहेक धेरै चाहिँ राम्रो नै छ सफल छन् भन्नुभएको यहाँको अनुभूतिमा त्यस्तो के छ समस्याग्रस्त महिलाले चलाएको सहकारी यहाँको उद्यमी सामाजिक उद्यमी सहकारी कुनै छन् परेका छन्
5: भनौँ विभिन्न नीति विधि प्रविधिमा नजाँदाखेरि हामीले आफ्नो सिद्धान्तमा नजाँदा सहकारी सिद्धान्त नपठाउँदा भएका दुर्घटना 2300 दुर्घटना भएका छन् अरू बाँकी 31,000 सहकारीलाई नै एउटै डालामा हाल्न राम्रो होइन किनभने अलिकति फरेन भनौँ एउटा हात पुग्यो भने त बढाभरि
3: गराउँदा
5: छैन मैले आजसम्म गर्न आएको पनि छैन आफ्नो 56% महिलाहरू छ तर सरकारले 46 सहकारी महिलाको सन्देशभरि महिलाका सहकारीमा चाहिँ अब्बल महिलाको सहकारी भन्ने त अन्नपूर्ण कोषले पनि आज भएको दुई वर्ष अगाडि दिएकै छ र आजसम्म पनि त्यो निरन्तरता छ हामीले महिलाका सहकारीमा त्यति त्यस्तो नराम्रो आवाज सुनेका छैनौँ कहीँ पत्रिकामा देखाएको पनि छैनौँ
3: अनि यो चाहिँ चितवन जिल्लामा नि कुनै सहकारीहरू यहाँले खोल्नु भएको छ 63 सालदेखि र अहिले कुनै अप्ठ्यारो अवस्थामा पर्नु भएको या चलाउन नसक्नु भएकोहरू त्यस्तोहरू चाहिँ के कारणले चलाउन सक्नु भएको छैन थोरै यस विषयमा
5: होइन
3: हाम्रो यो सामाजिक
5: उद्यममा लाउँछ उहाँसित आर्थिक स्रोत छैन थोरै त्यसमा लाउँछ आर्थिक स्रोत भने सहुलियत पर्दा छैन नि त 3% अलि थोरै पर्सेन्टको ऋणको गरम पाएको भए उहाँले गर्नुहुन्छ पैसा भएपछि छैन महँगो ब्याज काटेर गर्छ अब बजारमा जानुपर्छ 25% गर्न सक्नु भएको छैन त्यस कारणले अलिक दौडसारमा पर्नु होला त्यही नै हो
3: कुनै
5: संस्था चाहिँ सबै सत्पति छ उत्तर भन्यो भने कुनै अब जनजाति अब चौधरी समुदायका पनि 3 चौधरी छन् हाम्रो चौधरी मात्रै समुदायका यस्ता सहकारी पनि छ उहाँहरूलाई गर्नुपर्छ उहाँहरूको समुदाय एउटा ढाका गर्नुपर्छ एउटा बरौडाको मल उत्पादन गर्नु सबै राम्रो छ बरौडाको मल बनाउनु भएको
3: छ
5: सामाजिक उद्यमीले यो काम गर्नु भएको छ होइन अब साथीहरूलाई धेरै काम गरेको छ अब 20,000 यो आफ्नो चाहिँ उत्पादनलाई भोग्न मार्फत जिल्लासम्म बजारको काम गरिरहेका छ 75 पनि हामीले सबैको छ अनि यसरी कसरी केटा पुगी सक्नु लगनशीलले बाख्रा भइरहेको छ अनि हाम्रो सन्नी भण्डारमा पनि कसरी घर छ सन्नी भण्डार सामाजिक उद्यमी पनि राम्रै छ अनि अब यसरी सर्वाङ्गी र आधारशीला सन्नी भण्डार अनि 20,000 शान्तिकुञ्ज अनि उपहार तरकारी छ यिनीहरूको चाहिँ उपहारको अनि यता आत्मनिर्भरको उहाँको तरकारी एउटा चामलहरू यिनीहरूको खाद्यान्नतिर पनि बढी छ त्यसको पर्दै छ प्राय खसी पोका धेरै छ चितवन जिल्लाको पनि कुनै विषयमा जोडिनु भएको छ हरेक जिल्लासम्म पनि यो अभ्यास गरौँ न त भनेर
6: सहकारीको शक्ति पैसा मात्र होइन पहिचान गरिमा र आत्मविश्वास भोकालाई एक छाक भोजन होइन जिउने आधार सिकाउँछौ भन्दै सामाजिक उद्यमी महिला संघका अध्यक्ष पार्वती न्यौपानेले सो कुरा जानकारी गराउनुभयो। महिलाले नै उत्पादन गर्ने आफैले बजारमा लगेर 2 पैसा आमदानी गर्न सके महिला हरेकका क्षेत्रमा सशक्त हुन सक्ने उहाँ बताउनुहुन्छ। सामाजिक उद्यमी महिला सञ्जाल महिला सहकारीका बारेमा कुराकानी गर्यो। अब पक्कै पनि यहाँहरू पनि यस सहकारीमा जोडिन मन लागेको छ भने सम्पर्क गर्नुहोला। नेपाल कृषि प्रधान देश हो। देशको मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्र समृद्धिले मात्र कृषि प्रधान देशले सार्थकता पाउन सक्छ। एक्लैले थुकी सुकी सयले थुकी नदी भने जस्तै समूहमा मिलेर केही गर्ने हो भने त्यसको प्रतिफल पाउन सक्छौ। घर गाउँमा खुलेका यस्ता सहकारीले सामूहिकताको भावनालाई त समेटेको नै छ। किसानको जीवन स्तर उकास्न पनि सफल भइरहेको छ। सहकारीको मापदण्डबाट किसान र कृषि क्षेत्रमा गरिएको लगानी व्यर्थको पनि भएको छैन। कृषकहरूको सारथी समान यस्ता कृषि सहकारीको मूल्याङ्कन राज्यले गर्नु राज्यको दायित्व हो। कृषि क्षेत्रको लागि आधुनिकीकरण प्रविधि मैत्री वातावरणका लागि सहकारी दरिलो आधार पनि हो। त्यसैले कृषि कर्ममा आधारित सहकारी नेपाल सरकारका तीनै तहले विभिन्न किसिमका प्याकेज मार्फत सहयोग गर्नु पर्दछ। त्यसो हुन सक्यो भने एकातर्फ जमीन बाँझो हुँदैन भने विदेशी न बाध्य नेपालीले पनि यही माटोमा पसिना चुहाउन सक्छन्। आजको कार्यक्रम सहकारी दर्पणबाट विदा लिनुपर्ने बेला भइसकेको छ। सहकारी संघको नारा दिगो सदस्य संघ संस्था सुदृढ तथा सक्षम संघर्षले सार्थकता पाओस्। फेरि अर्को बसाईमा भेटिनेछौ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सृजना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण आजको लागि यति नै। सहकारी दर्पण तपाईले रेडियो साहिनो त्यस्तै गरी रेडियो शिवशक्ति इच्छा कामनामा रहेको इच्छा कामना एफएम मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट एकसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणबाट अब विदा माग्नु पर्ने बेला भइसकेको छ। यो समयसम्म कार्यक्रम सुनेर साथ पुर्याउनु हुने तपाईप्रति विशेष आभार व्यक्त गर्दै प्रविधिबाट साथ पुर्याउनु हुने प्रविधिबाट साथ पुर्याउनु हुने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट बिदा हुन्छौ। नमस्कार। तपाईको प्रत्येक पल शुभ रहोस्।
7: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

मंगसिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विवादता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बसौ। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

कार्यक्रमिक जिल्लाधिकारी ईश्वरी प्रसाद शर्माका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि उच्च सड़क खण्ड भई यात्रा नगर्ने सतर्कता अपनाउन सर्वसाधारण तथा सवारी चालकहरूलाई समेत अनुरोध गरिएको छ। भारी वर्षा बाढ़ी तथा पौडीको जोखिमलाई मध्यनजर गर्दै स्याङ्जाका चार स्थानीय तहले आज आफ्नो क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। त्यहाँका चापाकोट नगरपालिका, दुर्गा गाउँपालिका, अर्जुन चौपारी गाउँपालिका र गञ्जन नगरपालिकाले स्थानीय दूता घोषणा गर्दै शैक्षिक संस्था बन्द गर्ने सूचना जारी गरेका हुन्। सम्बन्धित स्थानीय तहले सार्वजनिक गरेको सूचना अनुसार सामुदायिक तथा संस्थागत विद्यालयमा आज पुनरूपमा पठन पाठन बन्द हुनेछ। सम्भावित विपदको जोखिम र मौसम पूर्वानुमान आधार बनाएर विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षा लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको समीक्षा लिएको छ। संघका बाँकी सात स्थानीय तहले भने जोखिमको अवस्था हेरेर आवश्यकता अनुसार विद्यालय बन्द गर्न सम्बन्धित विद्यालयहरूलाई निर्देशन दिएका छन्। फेदीखोला, आदिखोला, हरिवास, कालीगण्डकी गाउँपालिका, पुतली बजार, बिरकोट र वालिङ नगरपालिकाले जोखिममुक्त क्षेत्रमा रहेका विद्यालयमा अवस्था हेरी विदा दिन सकिने जानकारी गराएका छन्। हवस् काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 वान ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क डटकमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।

नेतन्याहू विरोधी प्रदर्शनका क्रममा हलिउड कलाकार पक्राउ र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो अफगानिस्तान 5 विकेटले पराजित टेबल टेनिसमा नेपालका खेलाड़ी पराजित

0: अब किफायती मूल्यमा रेफ्रिजरेटर वाशिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भएको छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइट्स गुड
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। अविरल वर्षाका कारण देशभरका केही सड़क अवरूद्ध सम्बन्धी खबरबाट बिहिबारदेखि परेको अविरल वर्षाका कारण देशभरका 18 सड़क खण्ड अवरूद्ध छन्। गृह मन्त्रालय अन्तर्गतको विपद प्रतिकारी समन्वय तथा संस्थागत सुदृढीकरण शाखाका अनुसार ती सड़क बाढ़ी र पहिरोका कारण अवरूद्ध भएका हुन्। सिद्धेश्वर लोकमार्ग स्थित ओखलढुंगाको माने भन्ज्याङ गाउँपालिका छ भडारे खोलामा आएको बाढ़ीका कारण उक्त सड़क अवरूद्ध भएको छ। संसदीको बराह क्षेत्र नगरपालिका एक गुप्त बराहमा पहिरो जाँदा चतरा बराह क्षेत्र सड़क अवरूद्ध भएको छ। पाँचथरको याङ वर्दक गाउँपालिका दुई देवानेमा पहिरो जाँदा मध्य पहाड़ी लोकमार्ग अवरूद्ध भएको छ। रसुवाको बाह्र गुम्तीदेखि रसुवागाड़ीसम्म बाढ़ीका कारण पासाङ लामो राजमार्ग अवरूद्ध भएको छ। रसुवाको त्रिशुली बेत्रावती खाल्टे मैलुङ स्याफ्रुवेशी टिमुरे रसुवागाड़ीका सड़क बाढ़ीका कारण अवरूद्ध छ। नुवाकोटको त्रिशुलीबाट बेत्रावतीसम्मको मैलुङ स्याफ्रुवेशी सड़क बाढ़ीले अवरूद्ध छ। धादिङको गजुरी गाउँपालिका दुई फुर्के खोलामा पनि सड़क अवरूद्ध छ। धादिङको बेनीघाट रोडाङ गाउँपालिका सात कृष्णवीर र वड़ा नम्बर 10 तिङराङ खानीमा आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरूद्ध छ। ललितपुरको गोदावरी नगरपालिका छ बिर्खेधारामा पहिरो गएका कारण कान्ति लोकपथ अवरूद्ध छ। चितवनको इच्छा कामना गाउँपालिका चार धारापानीमा सड़क भाँसिएको छ पृथ्वी राजमार्ग अवरूद्ध छ। ललितपुरको बागमती गाउँपालिका तीन भट्टीडाँडा हुँदै पाङदुर डोल र तारकोसीमा पहिरो जाँदा कान्ति लोकपथ अवरूद्ध छ। मकवानपुरको बेमफेदी गाउँपालिका आठ खरे खोलसामा लेदो आउँदा कान्ति लोकपथ अवरूद्ध भएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका दुई सिमखोलामा पहिरो खस्दा कुले खाने सिसनेरी सड़क अवरूद्ध छ। काभ्रेको रोशी गाउँपालिका सात 400 बेसी र वडा नम्बर 8 गिन्दी बेसीमा पहिरो खस्दा बीपी राजमार्ग अवरूद्ध भएको शाखाले जनाएको छ। नवलपासी पूर्वको देवडी गाउँपालिका दुई 64 मोड़मा पहिरो जाँदा पूर्व पश्चिम राजमार्ग सड़क अवरूद्ध छ। गुल्मीको कालीगण्डकी गाउँपालिका दुई राक्षीमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरूद्ध भएको छ। रोल्पाको माडी गाउँपालिका दुई ब्याङ खोलामा पहिरो खस्दा घोराई थवाङ सहित मार्ग सड़क अवरूद्ध छ। पाल्पाको तिनाउ गाउँपालिका पाँच सरसरीमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग पनि अवरूद्ध भएको छ। भारी वर्षा जारी रहँदा कर्णाली प्रदेशमा चल्ने लामो दूरीका सवारी साधन पूर्ण रूपमा बन्द भएका छन्। बाढ़ी पहिरो र सड़क अवरोधको जोखिम उच्च रहेकाले यात्रु तथा सवारी साधनलाई सम्भावित दुर्घटनाबाट जोगाउन लामो दूरीका सवारी रोकिएका छन्। यता काठमाडौँबाट पृथ्वी

राजमार्ग हुँदै बाहिरिने सवारी साधनलाई कलंकीदेखि प्रवेशमा रोक लगाइएको छ। काठमाडौँ नारायणगढ सड़कको धादिङ खण्डका विभिन्न ठाउँमा पहिरो झरेकाले काठमाडौँबाट बाहिरिने ठूला साना सबै सवारीलाई कलंकीबाट प्रवेशमा रोक लगाइएको छ। यस्तै काठमाडौँ हेटौडा जोड्ने त्रिभुवन राजपथमा सवारीको जाम बढ़ेपछि गाड़ी संचालन गर्ने बारे नयाँ व्यवस्था लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै भारी वर्षाका बीचमा त्रिभुवन राजपथमा सवारीको जाम बढ़ेको भन्दै त्यसलाई व्यवस्थित गर्न नयाँ व्यवस्था लागू गरेको हो। भक्तपुरको मध्यपुर ठिनिउँदै बग्ने हनुमन्ते खोलाको बहाव बढ़ेको छ। बहाव बढ़ेसँगै जोखिममा देखिएका 16 परिवारलाई सुरक्षित स्थानमा राखिएको छ। भक्तपुर प्रहरीका अनुसार ठिमीका 16 परिवारको 95 जनालाई सुरक्षित स्थानमा सारिएको हो। आज बिहानैदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यका सहित देशभरको जनजीवन प्रभावित छ। साथै विभिन्न सड़क अवरूद्ध भएका छन्। हालसम्म बाढ़ी र पहिरोले ठूलो क्षति पुर्याएको सूचना प्रहरीलाई आएको छैन। देशभर अविरल वर्षाबाट हुन सक्ने धनजनको क्षतिबारे प्रहरीलाई अलर्टमा राखिएको छ। प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार प्रहरीले नदीतटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्नेदेखि सतर्कताका लागि निरन्तर माइकिङ गरिरहेको छ। यसै गरी तिनाऊ नदीमा बाढ़ी आएको छ। बाढ़ीको जोखिम बढ़ेसँगै तिनाऊ नदीको पुल मुनि बस्दै आएका सुमित्रा दमाईको 15 जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त परिवारलाई बुटवल स्थित कान्ति स्कूलमा स्थानान्तरण गरिएको छ। बुटवलको नगर प्रहरीले परिवारलाई कान्ति माविमा स्थानान्तरण गरेको बुटवल 5 का वडाध्यक्ष हरि श्रेष्ठले जानकारी दिनुभएको छ। मनोहरा खोलामा बाढ़ी बढ़ेपछि गृहमन्त्री सुदन गुरूङ अनुगमनमा निस्किनु भएको छ। उहाँ केही बेर अघि आज च्यासल नजिकै बाढ़ीको अनुगमनमा जानुभएको थियो। नेकपा एमालेको केन्द्रीय कार्यालय नजिकै खोला छेउमा गृहमन्त्री गुरूङ पुग्नु भएको हो। निरन्तरको वर्षापछि काठमाडौँका विभिन्न नदीको सतह यतिखेर बढ़दो अवस्थामा छ। यता मौसमविद राजन लामिछानेले आगामी 2 दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने बताउनु भएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा भइरहेको छ। नेपाल मौसम विज्ञान विभागका मौसमविद राजन लामिछानेले पछिल्लो 24 घण्टामा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको जानकारी दिनुभएको छ। पाल्पाको अर्चले मौसम मापन केन्द्रमा 140 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुभएको छ। न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको एकाक्षी महासभाको उच्चस्तरीय सप्ताह अन्तर्गत आजको दिवा सत्रमा उहाँले सम्बोधन गर्नुभएको हो। प्रधानमन्त्री शाहले भोटेको सीमाको विनाशकारी बाढ़ी नेपालका लागि मात्र नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। राष्ट्रसंघको एकाक्षी महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनुभयो। भोटेको बाढ़ीले ठूलो जनधन पूर्वाधार जलविद्युत तथा जीवनमा क्षति पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझ बढ़िरहेको उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले भोटेकोशी विपद नेपालले निम्ताएको नभएको स्पष्ट गर्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशले समेत यसमा असम रूपमा भोगिरहनु परेको धारणा राख्नु भएको छ। मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्र कोरला म्याका आसपासमा आजदेखि हिमपात भइरहेको छ। हल्का वर्षासँगै हिमपात भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कोरला क्षेत्रमा हल्का वर्षासँगै हिमपात भइरहेको छ। मौसम पूर्वानुमान अनुसार वर्षा र हिमपात हुन सक्ने भएकाले कोरला नाका तथा आसपासका क्षेत्रमा यातायात सञ्चालन गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरण मौसम पूर्वानुमान महाशाखाको मौसमी बुलेटिनमा गण्डकी प्रदेशमा भारी वर्षाको सूचीमा परेपछि उत्तर दक्षिण जोनले राष्ट्रिय गौरवको बेनी जोमसुन कोरला सड़कमा असोज 8 गतेदेखि 11 गतेसम्म रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ। काठमाडौँ सहित देशभर प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएका छन्। त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार आज कतिपय विमानस्थलमा भिजिबिलिटीको समस्या रहेको छ। जसले गर्दा तुमलिङटार भरतपुर र पोखरा विमानस्थलका उडान प्रभावित भएका छन्। तुमलिङटारमा बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ। भरतपुरका लागि बुद्ध एयरका मात्र 3 उडान रद्द भइसकेका छन्। पोखराको समेत अनुकूल मौसम पर्खाईमा उडानहरू डिले भएका छन्। अन्य गन्तव्यमा उडान भएको छ। अन्तर्राष्ट्रिय उडान पनि अहिले सामान्य भइरहेका छन्। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: एमबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 7.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू 3 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो

पहिलो होम अप्लायन्स घर पाउने एलजीले ल्यायो एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसीको कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता पाइपुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड.

0: आपको एकमात्र डीटीएच के बाद
1: खुशी को कनेक्शन
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: बाकी खबर, पूर्वी जापानको कान्तु क्षेत्रमा आधीपछि आएको भारी वर्षाका कारण पहिरो र बाढ़ीमा परि मृत्यु हुनेको संख्या 11 पुगेको छ। 3 जना अझै बेपत्ता छन्। स्थानीय संचार माध्यमका अनुसार मृत्यु हुनेमा टोकियोको पूर्वमा रहेको चिबा प्रिफेक्चरका 7 जना र राजधानीको दक्षिण पश्चिममा रहेको कानागावामा 4 जना रहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनी राष्ट्रपति शी जिनपिङको अमेरिका भ्रमणका क्रममा व्हाइट हाउसमा राजकीय रात्रिभोजको आयोजना गरेका छन्। रात्रिभोजमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व, अर्बपति र व्यापारिक नेता सहभागी थिए। यसै गरी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू विरूद्ध बिहिबार न्यूयोर्कमा भएको प्रदर्शनका क्रममा चलचित्र अभिनेत्री सुसान सारन र ह्यान्सकी अभिनेत्री हाइना पक्राउ परेका छन्। एएफपीको फुटेजमा संयुक्त राष्ट्रसंघको महासभालाई नेतान्याहूले सम्बोधन गर्ने तयारी गरिरहँदा प्रदर्शनमा सहभागीलाई न्यूयोर्क प्रहरीका अधिकारीले हतकड़ी लगाउँदै गरेको दृश्य देखिएको थियो। अब खेलकुद। जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। जापानको आइची स्थित मेशीमा रहेको कारोगी स्पोर्ट्स पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको हो। अफगानिस्तानले दिएको 103 करोड़ यसलाई फेरि सुन्नुहोला। अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 17.2 ओभरमा 5 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक 34 रन बनाए। रोहित पौडेलले अभिजित 33 तथा दिपेन्द्र सिंह ऐरीले 15 रन बनाए। टसजितेर पनि ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन मात्रै बनाउन सक्यो। अफगानिस्तानका लागि फेसन निशोजादाले सर्वाधिक 33 रन बनाएका थिए। यस्तै गरी नेपालका लागि कुशल भोटेलले 4 तथा ललित राजवंशीले 3 विकेट लिए। नेपाल समूह एमा अफगानिस्तान र जापानसँग रहेको छ। बिहिबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई हराइसकेको थियो। नेपालले अब शनिबार जापानसँग खेल्नेछ। समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। र टेबल टेनिसमा नेपालका खेलाड़ी पराजित भएका छन्। जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता 2026 अन्तर्गत टेबल टेनिसको पुरूष एकल विधामा नेपालका खेलाड़ी द्वय रूबिन महर्जन र समय कपाले प्रतियोगिताको चरणबाटै बाहिरिएका हुन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। अविरल वर्षाले बाढ़ी र पहिरो जाँदा देशभरका 18 सड़क खण्ड अवरूद्ध। कर्णालीमा लामो दूरीका सवारी बन्द। राजमार्ग बन्दले काठमाडौँमा रोकिए सवारी साधन। चाप बढ़ेपछि त्रिभुवन राजपथमा सवारी चलाउन समय निर्धारण। आगामी 2 दिन अझै पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ़ने। भक्तपुरको हनुमन्ते खोलामा बहाव बढ़्यो। 16 परिवारलाई सुरक्षित स्थानमा सारियो। बागमती नदीको बहाव बढ़ेपछि गृहमन्त्री सुधन गुरूङ अनुगमनमा। संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन। हिमालयको बढ़दो जोखिम र जलवायु न्याय मुख्य विषय। सम्बोधन सन्तुलित, सान्दर्भिक र प्रभावशाली भएको टिप्पणी। जापानमा आधीपछि आएको भारी वर्षामा परि मृत्यु हुनेको संख्या 11 पुग्यो। चीनिया राष्ट्रपति शीका लागि ट्रम्पको राजकीय रात्रिभोज। न्यूयोर्कमा नेतान्याहू विरोधी प्रदर्शनका क्रममा हलिउड कलाकार पक्राउ। र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो। अफगानिस्तान 5 विकेटले पराजित। टेबल टेनिसमा नेपालका खेलाड़ी पराजित। अवस्थाको लागि नेपाली खबर यही सकिन्छ। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

झुमिएर चुमिएर मेरो भरि म त माया गर्छुर तिमीलाई धेरै धेरै हाँसी देऊ न प्रिय तिमी मैले देखिन अब जबसम्म जीवन दुख म केटो सिङ्गल दिन्छ मन गराउँछु तिमीलाई तिमीसँगै बाटो छ मलाई सपना छ मेरो सुख दुःख बाँडो म तिम्रो

0: the Pie on Lips on the Mooncha Radio Silent 89.8 Megahertz.
1: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो 8:40 PM
2: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो
3: तीन महिना पिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेपको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेपमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
4: औलो कसरी सर्छ संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ
5: औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काप छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
4: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो
5: लामखुट्टेको टोकाइबाट कसरी बच्ने झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्यालढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
6: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने क्यान्सर मुटु रोग दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट बिडी गुटखा खैनी ई सिगरेट हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ
7: मदिराको सेवन नगर्ने रक्सी बियर वाइन जाड जस्ता मदिराको सेवन गर्दा हृदयघात कलेजो सम्बन्धी रोग पेट वा आन्द्रामा घाउ हुने क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन् मदिराको सेवनले घरेलु हिंसा अपराध र दुर्घटनालाई बढाउँछ
6: शारीरिक रूपमा सक्रिय रहने योग गर्ने हिँडुल गर्ने दौड़ने साइकल चलाउने पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने शरीरको तौल बढी भए घटाउने स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने
7: नुन र चिनीको प्रयोग कम गर्ने नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ खानामा नुनको प्रयोग कम गर्ने दिनको 5 ग्राम भन्दा कम खाने गुलियो पेय पदार्थ मिठाई चकलेट जस्ता खानेकुराहरू कम खाने चिया र कफीमा चिनी कम हालेर खाने शुद्ध र सफा पानी पिउने एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने
6: सन्तुलित खाना खाने क्यान्सर मुटु रोग मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न दाल ढेडागुडी दूध दही माछा बोसो नभएको मासु अण्डा हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने खानासँग नुन नहालेको सलाद नियमित खाने
7: मानसिक तनावको व्यवस्थापन गर्ने ध्यान तथा योग गर्ने रिसलाई नियन्त्रण गर्ने परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने घुमफिर र रमाइलो गर्ने
6: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने रगतमा चिनीको मात्रा बढेको मधुमेह भएमा नियमित
5: इलाज र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने। आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा, जनस्वास्थ्य कार्यालय चितवन।
8: होइन दिदी, कतै हिँड्नुभयो? यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
9: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
8: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
9: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाई हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 9845-0496।
5: डेंगू ज्वरो एसिड जातको पछि लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले भीममा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगु ज्वरोको लक्षणहरू। डेंगु ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये दुई वा दुईभन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगु ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
10: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन तिमी?
11: नानी, के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
12: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
11: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
12: बाबा, हाम्रै पश्चिम स्टोनको शान्तनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
11: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
13: मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन।
14: सम्पर्क नम्बर 9875829997
15: 9850109997।
16: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पाठ एप्लिकेशन,
17: नेपाली कृषि नीति तथा पञ्चाङ्गको जानकारी,
16: नेपाली चाड पर्व तथा शुभ साहित्यको विस्तृत विवरण,
17: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
16: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
17: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
16: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
18: ए लौ न लौ लौ चट्याङ पर्न आँट सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
19: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
20: हो र
19: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
20: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
19: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
20: चट्याङ परे जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
19: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड,
2: रेडियो स्पाइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट स्पाइनो।

यस्तो एक साँझ आउला, एक रात आउला, तिम्रो आँखामा पनि बरसात आउला, रातको सुरुवात जसको अँगालोमा भए पनि म त्यही रातमा बिउजिँदा